0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष प्रिंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष प्रिंस
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
3: हैन ठाउँ अलि फराकिलो भएको पाउना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिनमै आरा झन्डु बाम
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
7: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
8: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर पुरुष कर्पोरेट दौड 5 किलोमिटर साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड स्थान पोखरा रंगशाला मिति यही असोज 3 गते शनिबार शुक्रबार उपस्थिति बिहान 6 बजे, दौड़ शुरू होने समय ठीक 7 बजे। स्मरण रहोस् उक्त दौड़ प्रतियोगिता पोखरा महानगर पालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokhramarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
10: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असोज 2 गते शुक्रबार, तदनुसार सन् 2026 सेप्टेम्बर 18 तारीक नेपालसम्म देखाएर 146 भदौ शुक्ल पक्ष सप्तमी थियो। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। कंग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय। चिलिमेको सुरुङबाट निकालेका पाँचवटा शव आफन्तले बुझे, हालसम्म भोटेको सी बाढ़ीबाट 1403 जनाको ज्यान गएको पुष्टि। बाढ़ीमा बेपत्ता नागरिकका परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग, समस्याको समाधानमा सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़। पुनर्गठन र मार्ग प्रशस्त शब्दप्रति एमाले अध्यक्ष ओलीको आपत्ति, सहमति जुटाउन नसकेपछि बैठक टार्न खोज्दै संयोजक बादल। कृष्णभीरमा सड़क दुईतर्फी संचालन, यातायात व्यवसाय उत्साहित। पोखरा 28 जनज्योति माविमा विद्यार्थी संख्या र शैक्षिक गुणस्तर बढ़ाउन भूपू विद्यार्थीको पहल, पाँच वर्ष विद्यालय सुधार रणनीति कार्ययोजना तयार। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै विश्वमा पानीको चक्र झन अनियमित बन्दै र सरकारले निलम्बन फुकुवा बारे ठोस निर्णय नदिए सोमबारदेखि दैनिक गतिविधि शुरू गर्ने एन्फाको तयारी। एसियाली खेलकुद महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

सात दशकको विरासत भएको नेपाली कंग्रेसमा पाँच दशक उमेर छोएका गगन थापा सभापति बनिसक्दा कतिपयलाई स्वयं उनैलाई अझै याउ आइरहेको थिएन। कारण थियो पूर्व सभापति शेरबहादुर देउवाको नाममा खुलेको समूहले सिर्जना गरेका श्रृंखलाबद्ध अवरोध। त्यसअघि विशेष महाधिवेशनले करतल धोनी सहित तत्कालीन महामन्त्री थापालाई सभापति बनाएको थियो। महाधिवेशनको वैधानिकताबारे प्रश्न सहित निर्वाचन आयोगमा उजुरी परे पनि उनीले आधिकारिकताको लड़ाई जितेका हुन्। अदालतको मुद्दा पनि अन्तत उनैको पक्षमा आयो। यति हुँदा पनि पार्टीभित्र राजनैतिक वैधतामा कताकति पछि परेका जस्ता देखिने थापालाई हिजो सानेपामा देखिएको नयाँ परिदृश्यले शक्तिशाली पार्टी सभापतिका रूपमा थप स्थापित गरिदिएको छ। नेताहरूको भनाईमा उनले कानूनी सँगै अब राजनैतिक शक्ति पनि बढ़ाएका छन् र उनीसँग पन्ध्रौं महाधिवेशनमा जानलाई कुनै बाधा बाँकी रहेको छैन। विजयको यो उल्लासमा उनले विनम्रतापूर्वक यसअघिका पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको उद्घाटन गरिदिन अनुरोध पनि गरेका छन्। एकैछिन सानेपाका दृश्यहरू शब्द र तस्विर दुवैमा नियाल्यौं। कंग्रेसको सानेपास्थित पार्टी कार्यालयमा बिहिबार अन्य दिनको भन्दा छुट्टै चहल पहल देखिन्थ्यो। केही समय अघिसम्म फरक कितामा उभिएका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएपछि सानेपामा चहल पहल बढ़नु स्वाभाविक नै थियो। पूर्व सभापति शेरबहादुर देउवा समूहका अधिकांश नेताहरू सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएपछि सानेपामा कंग्रेस एकताको नयाँ दृश्य देखिएको हो। पन्ध्रौं महाधिवेशन नजिकै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भएका छन्। पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई महाधिवेशनमा सहभागी गराउने सभापति थापाको पहललाई समर्थन गर्दै उनीहरू बैठकमा पुगेका हुन्। उनीहरूलाई कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा सहभागी हुनका लागि पत्र पठाएका थिए। केन्द्रीय कार्य सम्पादन समितिको 28 भदौमा सम्पन्न बैठकले 14 महाधिवेशनका तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको रूपमा समावेश गर्ने निर्णय गरेको थियो। बैठकमा सहभागी हुन देउवा समूह छाडेका नेताहरू विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व तहका नेताहरू अगावै सानेपा पुग्ने क्रम शुरू भइसकेको थियो। बैठक दिउँसो 2 बजेको लागि आह्वान गरिएको थियो, तर 14 महाधिवेशनमा नेता डाक्टर शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित नेत्री किरण यादव पाउने 1 बजे अगावै सानेपा पुगिसकेकी थिइन्। यस्तै 14 महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेका नेता देवेन्द्र राज कण्डले पनि त्यसअघि नै सानेपा पुगिसकेका थिए। यद्यपि उनी यसअघि पनि सानेपा जाने गर्थे, तर कण्डेल केन्द्रीय सदस्यको हैसियतमा पहिलोपल्ट बैठकमा सहभागी भएका हुन्। यस्तै अर्का नेता राजीव विक्रम शाह पार्टी कार्यालयका पछाडिपट्टिको ढोकाबाट माथिल्लो तलामा गएका थिए। उनी पछि नेता ज्ञानेन्द्र बहादुर कार्की सानेपा पुगेका थिए। बैठकमा सहभागी हुन नेताहरू महालक्ष्मी उपाध्याय डिना, मीन विश्वकर्मा, रामहरि खतिवड़ा, गोविन्द भट्टराई, नयन सिंह महर, राधा घले, जीव छिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति परियार एकसाथ सानेपा पुगेका थिए। उनीहरूपछि 14 महाधिवेशनका केन्द्रीय सदस्य उमेश जंगरायमाझी र भीम पराजुली सानेपामा देखिएका थिए। देउवा समूह छाडेका नेताहरू सानेमा पुग्दा अन्य नेता कार्यकर्ताहरूबीच अंकमालदेखि फोटो सेशन चलिरहेको थियो। बुधबार एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँगको एक तस्विर फेसबुकमा राखे, जसले पछिल्लो 2 साता यता भित्रभित्रै चलिरहेको एमाले र नेकपा सहकार्यको गाईगुईलाई बल दियो। तस्विर थियो होटल विवान्ता ललितपुरको। किरात राई यायोखाको अधिवेशनसँग सम्बन्धित छलफलपछि दुई नेता विवान्तामा बस्न तयार भएका थिए। एमाले र नेकपा दुवैतर्फको उच्च स्रोत भन्छ केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नयाँ परिस्थितिमा फेरि सहकार्य अगाडि बढ़ाउन चाहन्छन्। दोस्रो तहका नेताहरूबीच एकमत बन्न भने बाँकी छ। खास गरी एमाले भित्र पुनर्गठनको बहस बाक्लिएको बेला त्यसलाई विषयान्तर गर्ने गरी एमाले नेकपा सहकार्यको विषय आएको हुन सक्ने उनीहरूको आशंका छ। अनि ओली र प्रचण्ड दुवैले विगतमा गरेका एकता र विभाजनका गल्ती फेरि दोहोरिन सक्नेमा उनीहरूले चेतावनीपूर्ण संकेत पनि गरेका छन्। एमाले
नेकपा सहकार्य पहलका लागि राखिएको बैठकका संयोजनकर्ता हुन् शेरधन राई। विगतमा लामो समय पूर्व राष्ट्रपति विद्या भण्डारी निकट रहँदै आएका शेरधन एमाले अध्यक्ष केपी ओलीसँग पनि निकटतामै रहेका छन्। अहिले एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेला शेरधन ओलीलाई टिकाएरै जानुपर्ने पक्षमा छन्। तर पार्टी पुनर्गठनको क्रममा नेतृत्व बदलिने भए पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्काउनु पर्ने उनको मत रहेको छ। संगठनको विरासत बलका आधारमा अध्यक्ष एमाले पाउने, त्यसो गर्दा ओलीजीको विकल्पमा विद्या भण्डारीजी आए, नेकपा भित्र सकारात्मक वातावरण बनाउन दोस्रो पुस्ताका नेताहरूले भूमिका खेल्ने छलफल शुरू भयो। वार्तालाई नजिकबाट हेरिरहेका एक उच्च नेताले भनेका छन्, त्यसो गर्दा स्वत नेकपाको दोस्रो तहबाट वर्षमानजी वा त्यही हाइटको अर्को नेतालाई महासचिवका रूपमा स्वीकारेर एकताको महाधिवेशनतर्फ जानुपर्ने हुन्छ। त्यसो नगर्दा चाहिँ सहकार्यका अरू मोडालिटी पनि छलफल गर्छ। एमाले महासचिव शंकर पोखरेलले मंगलबार पूर्व राष्ट्रपति भण्डारीसँग बालुवाटारमा छलफल गरेका थिए। बहुमत नेताहरूले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै गर्दा अझै वातावरण बन्न नसकेको अवस्थामा सम्भावित विकल्पहरूका बारेमा उनीहरूबीच कुरा भएको बताइएको छ। सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ। 15 भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले नेपालका नवनिर्मित विमानस्थल पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबका जहाजका लागि ढोका खुल्ला गरेको छ। हामीसँग पर्याप्त जहाज छैनन् तर उहाँहरूसँग छन्, आचार्यले भनेका छन्। यी विमानस्थलमा साउदीका जहाजले उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गर्नेछ। नेपाल र साउदी बीच द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर सन् 1999 भएको थियो। सोही सम्झौतामा दुई मुलुकका वायु सेवा कम्पनीले सातामा 5,600 सीट र वर्षमा 2,91,200 सीट बराबर उडान गर्न सक्ने गरी तोकिएको थियो। मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदी बीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ। यात्रु तथा मालवाहक हवाई सेवा विकास र पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,842 उजुरी कायम भएका छन्। आयोगको आर्थिक वर्ष 2082-83 को 36 वार्षिक प्रतिवेदन अनुसार कुल उजुरी मध्ये केन्द्रीय तथा माथहतका कार्यालयमा 33,519 उजुरी दर्ता भएका छन्। बाँकी उजुरी अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन्। आयोगमा प्राप्त कुल उजुरी मध्ये तहगत आधारमा तुलना गर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै 20,025 रहेका छन्। यो कुल उजुरी संख्याको 49.03% हो। संघसँग सम्बन्धित उजुरी 15,512 रहेका छन् भने प्रदेशसँग सम्बन्धित उजुरी 5,305 रहेका छन्, जुन तहगत रूपमा तुलना गर्दा सबैभन्दा थोरै हो। कुल उजुरी मध्ये स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट 32,823 उजुरी फर्स्योर्ड भएका छन्, जुन कुल उजुरीको 80.37% हो। प्रतिवेदन अवधिमा आयोगबाट भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सबैभन्दा धेरै मुद्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी रहेका छन्। यी प्रकृतिका मुद्दा 56 रहेका छन्। अदालतमा दायर गरिएका मुद्दा मध्ये 156 फैसला प्राप्त भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिएका छन्। अदालतमा दायर गरिएका मुद्दाको फैसला दर 51.92% रहेको छ। अख्तियारले विशेष अदालतको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्छ। आयोगकै पक्षमा अदालतले गरेको फैसलामा पनि दोषीलाई तोकिएको दण्ड र जरिवानाका विषयमा पनि आयोगले असन्तुष्टि जनाउने गरेको छ।

0: कुकुरले टोकेको घाउलाई सामान्य मानेर साबुन पानीले पखाली बिर्सने वा केही हुँदैन भन्दै व्यवस्था गर्ने छुट नेपाली समाजलाई छैन। यही साना मानिएका व्यवस्थाका कारण नेपालमा वर्षिने 100 जना भन्दा धेरैको रेबिज संक्रमणले अकालमा ज्यान गुमाइरहेका छन्। अझ चिन्ताजनक तथ्य के छ भने रेबिजका कारण मृत्यु हुनेमा करिब 40% 15 वर्ष मुनिका बालबालिका छन् जो प्राय सड़कका छाड़ा कुकुरसँग खेल्ने क्रममा टोकाएको शिकार हुन्छन्। नेपाल सरकारले सन् 2030 सम्ममा रेबिजका कारण हुने मानवीय क्षतिलाई शून्यमा झार्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। यसका लागि सरकारले अस्पतालमा निशुल्क खोप उपलब्ध गराएको छ। यद्यपि लक्ष्य हासिल गर्ने यात्रा भने निकै कठिन देखिएको सरकारवाला बताउँछन्। देशकै प्रमुख सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको तथ्याङ्कले स्थिति नियन्त्रण बाहिर ढल्कँदै गएको संकेत गर्छ। अस्पतालका अनुसार दैनिक औसत 600 देखि 700 जना मानिस रेबिज विरूद्धको खोप लगाउन अस्पताल धाउने गरेका छन्। अस्पतालका प्रमुख डाक्टर अनुप बास्तोलाले टेकु अस्पतालमै वार्षिक रूपमा करिब 20 जनाको रेबिजका कारण ज्यान जाने गरेको उल्लेख गरेका छन्। भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन 1 देखि 3 महिना लाग्छ तर लक्षण देखिएपछि बिरामीलाई बचाउन असम्भव हुने उनले बताएका छन्। सानो घाउ भनेर व्यवस्था गर्ने वा धेरै दिन बितिसकेपछि खोप नलगाउने गलत सोच समाजमा अझै कायमै रहेको डाक्टर बास्तोला बताउँछन्। रेबिज लागेपछि उपचार सम्भव नभए पनि टोक्ने बित्तिकै समयमा खोप लगाएमा यसबाट 100% बच्न सकिने उनको भनाइ छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हुने कुल रेबिज संक्रमण मध्ये 90% भन्दा बढ़ी कुकुरको टोकाइबाट हुने गरेको छ। त्यसैले मानिसलाई मात्र खोप दिएर यो रोग नियन्त्रण नहुने विज्ञको ठहर छ। जनस्वास्थ्य विज्ञ तथा पशु चिकित्सक डाक्टर शीतल काजी श्रेष्ठले खोप उपलब्ध गराउन मात्र पर्याप्त नभएको उल्लेख गर्दै स्थानीय तहदेखि केन्द्रसम्म छाड़ा कुकुरको संख्या नियन्त्रण तिनलाई नियमित खोप विद्यालय स्तरमा जनचेतना र प्रभावकारी रोग निगरानी प्रणाली आवश्यक रहेको बताएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 MHz बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड़ 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड़। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड़ शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड़ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर शिष लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आईवेभ केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फ्रिस्टाइल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टाइल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी नेपाल। कर्मचारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-37। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा,
1: बिहान 9 बजेबाट साँझ 6 बजेसम्म, स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36।

0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648, 572-849।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342, 433-640।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्य

0: है विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405, 9856033405।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटलेज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061454689, 452715।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834032929, 9808359321, 0185188071।

विषम जनपुन हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। चिलिमे जलविद्युत केन्द्रको सुरुङबाट निकालिएको पाँचवटा शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीन राज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरेको चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिएका छन्। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट उनीहरूको शव निकालेको हो। यसरी भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5179 जना थियो, तर अस्ति बेलुकाको विवरणमा 971 जना ले बढ़ेर 6150 पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन शव पहिचानका लागि डीएनए परीक्षण तथा शव फेला नपरेका अवस्थामा पीड़ित परिवारले मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ लगायत कानूनी अधिकार पाउने व्यवस्था सहजीकरण गर्न सरकारको ध्यान आकर्षण गराएको छ। एकातिर आफन्त गुमाउनुको पीड़ा र अर्कोतिर सरकारी क्षतिपूर्ति, बीमा भुक्तानी, बैंकमा रहेको रकम तथा अंश बण्डा लगायत कानूनी प्रक्रिया अगाडि बढ़ाउन नसक्दा पीड़ित परिवार अधिकारबाट वञ्चित भइरहेको भन्दै सांसदले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका हो। प्रतिनिधि सभाको हिजोको बैठकमा विशेष समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद ठाकुर सिंह थारूले रसुवा बाढ़ीका धेरै पीड़ित परिवारले परम्परा अनुसार कुश बनाएर अन्तिम दाह संस्कार गरे पनि त्यसले कानूनी मान्यता पाउन नसकेको बताएका छन्। शव बरामद नहुँदा पोस्टमार्टम रिपोर्ट बन्न नसक्ने र त्यसकारण स्थानीय तहले मृत्यु दर्ता गर्न नमिल्ने अवस्था रहेको उल्लेख गरेका छन्। विपद प्रभावित नागरिकलाई राहत तथा पुनस्थापनासँगै विपदपछिका कानूनी समस्याको समाधानमा समेत सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़ दिएका छनृ।

0: दुई प्रतिवेदन एकीकृत गर्ने जिम्मा पाएका एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले सहमति जुटाउन नसकेपछि कार्यदल बैठकै नराखी समय गुजार्ने प्रयास गरेका छन्। कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठक समेत प्रभावित हुने देखिएको छ। एमाले यही असोज 5 देखि 7 गतेसम्म बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ। यसअघि कार्यदलले प्रतिवेदन टुंग्याएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदनमा छलफल गर्ने तयारी रहेको छ। गत सोमबार काभ्रेमा कार्यदलको आवासीय बैठकले संयोजक थापा र सदस्य सचिव शंकर पोखरेल तयार पारेको दुवै प्रतिवेदन सम्पादन गरी एउटै प्रतिवेदन बनाउन थापा सहित विष्णु पौडेल र पोखरेललाई जिम्मा दिएको थियो। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले 18 दिन सड़क अवरूद्ध बनाएपछि राजधानीभित्र नै यातायातका साधन सहज रूपमा चल्न सकेका थिएनन्। ठूला सवारी साधन बाटोमै रोकिएका थिए भने साना सवारी साधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहोर दोहोर गर्ने गरेका थिए। मालवाहक ठूला सवारी साधन राजधानी प्रवेश गर्न सकेका थिएनन्। एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो। ठूला मालवाहक ट्रक हेटौडा तर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो। कतिपय ठूला सवारी साधन बाटोमै रोकिएका थिए, पर्यटकीय बस चल्न सकेका थिएनन्। सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभीरको सड़क बनेपछि यातायात व्यवसाय उत्साहित भएका छन्। राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभीरको सड़क दुईतर्फी रूपमा खुलेपछि सेवा दिन सहज भएको बताएका छन्। पोखरा महानगरपालिका 28 कालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले 5 वर्ष विद्यालय सुधार रणनीति कार्ययोजना तयार गरिएको छ। जनज्योति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मंच कालिकाको पहलमा कार्ययोजना तयार गरिएको हो। गत साउन 9 गते ऋषि राम त्रिपाठीको संयोजकत्वमा नन्दलाल त्रिपाठी र नगेन्द्र राज लामिछाने सदस्य रहेको 3 सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई 2 महिनाको समय दिएको भए पनि निर्धारित समय अगावै बिहिबार कार्ययोजना तयार गरी मंचलाई हस्तान्तरण गरिएको हो। समितिका संयोजक ऋषि राम त्रिपाठीले मंचका अध्यक्ष कीर्ति बल्लभ त्रिपाठीलाई 49 पेजको कार्ययोजना हस्तान्तरण गरेका हुन्। कार्ययोजना तयार गर्न समितिले विद्यालयका विद्यार्थी अभिभावक शिक्षक तथा अन्य सरकारवालासँग छलफल तथा आवश्यक अनुगमन गरेको जनाएको छ। कास्कीको पर्यटकीय गाउँ स्टिक्लेसमा चलचित्र बुकी फूलको हिजो गुरूङ परम्परा अनुसार शुभ मुहूर्त गरिएको छ। वेदबहादुर गुरूङ श्यामको परिकल्पना र ओम प्रकाश गुरूङको निर्देशनमा बन्ने चलचित्र बुकी फूलमा गुरूङ समुदायको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक परिवेश समेटिएको बताइएको छ। चलचित्र बुकी फूलको छायांकन स्टिक्लेस र त्यस आसपासका क्षेत्रमा गरिने भएको छ। चलचित्रको शुभ मुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका एकका वडाध्यक्ष देवीजङ गुरूङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। चलचित्र बुकी फूलमा दयाहाङ राई, संस्कृति गुरूङ, पुष्कर गुरूङ, प्रकाश घिमिरे, कविता आले मगर, माया गुरूङ, विश्वास गुरूङ, राजेश गुरूङ, एनसर्ज गुरूङ, टीकाराम घले, ओशिन गुरूङ, लाल शोभा गुरूङ, मनबहादुर गुरूङ, वेदबहादुर गुरूङ श्याम लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ। शुभ मुहूर्त कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बाले बुकी फूल गुरूङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने धारणा राख्नु भएको छ। नेपाली चलचित्र क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्ने बताएका छन्। चलचित्रका परिकल्पनाकार एवं निर्माता वेदबहादुर गुरूङ श्यामले आफ्ना बाबुबाजेबाट सुन्दै आएको कथा व्यथालाई चलचित्र बुकी फूल मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताएका छन्। निर्देशक ओम प्रकाश गुरूङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र बुकी फूल निर्माण गरिने बताएका छन्। रेडियो अनुपना 93.4 MHz बिहान 6 बजे अनुपना हाईलाइट सुन्दै हुनुहुन्छ। अनुपना हाईलाइट्समा एकैछिन विश्राम।
1: दुर्गा को अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0727-29।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-162।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: अइ अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865686536, मोबाइल 98560536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

0: अस्ट्रेलियाली विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्टले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलियामा काम गर्न पाउने व्यवस्था छ। तर प्रस्तावित नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी गरिएको हो। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ़न सक्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशन अनुसार आफ्ना गतिविधि शुरू गर्ने जनाएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधारले बिहिबार पत्रकार सम्मेलनमा एकाडेमीमा रहेका खेलाड़ीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन्। आजसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साथमा सहभागिता जनाउन पनि पाउँछौ होला, अन्यथा यस्तो विकराल समस्याहरू भइरहेका छन्। सोमबारदेखि हामी फिफाको निर्देशन अनुसार गतिविधि शुरू गर्छौं, तुलाधारले भनेका छन्। जापानमा चलिरहेको बीसौं संस्करणको एसियाली खेलकुद एसियार अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हार सहित समूह चरणबाट बाहिरिएको छ। हिजो भएको समूह एकको खेलमा नेपाल इण्डोनेशियासँग 3-0 सोझो सेटमा पराजित भयो। इण्डोनेशियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इण्डोनेशिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। नेपालले वरियताका लागि प्लेअफ खेल्नेछ। विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा 9 विश्वकर्मा भलिबल कप 2083 शुरू भएको छ। पोखरा रंगशालामा शुरू भएको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश सभामा कृष्ण प्रसाद धितालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै सभामुख धितालले खेलकुदले मानिसको जीवनलाई स्वस्थ सरल र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। गण्डकी प्रदेश सभाकी सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रूचालले खेलकुद स्वास्थ्य निर्माण व्यक्तित्व विकास तथा खेल देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताएका छन्। गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले यस्ता प्रतियोगितामा महिला खेलाड़ीको सहभागिता बढ़ाइनुपर्ने बताएका छन्। कार्यक्रममा विश्वकर्मा समाज नेपालका संस्थापक अध्यक्षले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए। कंग्रेस केन्द्रीय कार्य समिति बैठक सम्पन्न, सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय चिलिमेको सुरुङबाट निकालेका 5 सभा आफन्तले बुझे। हालसम्म भोटेको सिबाड़ीबाट 1403 जनाको ज्यान गएको पुष्टि। बाढ़ीमा बेपत्ता नागरिकका परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग, समस्याको समाधानमा सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़। पुनर्गठन र मार्ग प्रशस्त शब्दप्रति एमाले अध्यक्ष ओलीको आपत्ति। सहमति जुटाउन नसकेपछि बैठक टार्न खोज्दै संयोजक बादल। कृष्णवीरमा सड़क दुईतर्फी संचालन, यातायात व्यवसाय उत्साहित। पोखरा 28 को जनज्योति माविमा विद्यार्थी संख्या र शैक्षिक गुणस्तर बढ़ाउन भूपू विद्यार्थीको पहल। 5 वर्षीय विद्यालय सुधार रणनीतिक कार्ययोजना तयार। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै विश्वमा पानीको चक्र झन अनियमित बन्दै र सरकारले निलम्बन फुकुवाबारे ठोस निर्णय नदिए सोमबारदेखि दैनिक गतिविधि शुरू गर्ने एन्फाको तयारी। एसियाली खेलकुद महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4

0: अझैदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर, पुरुष कर्पोरेट दौड 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड। स्थान पोखरा रंगशाला। मिति यही असोज 3 गते शनिबार। उपस्थिति बिहान 6 बजे, दौड शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokharamarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
9: रंग बहार
10: वर्ज संगे उपहार बम्परमा यामाहा रेजियर।
9: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्ज पेंट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेको न किनानी खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
5: ए नै च्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिङ ओछे।
6: हजुर किने झोकोलाई नि छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
5: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले अनि जस्तो गहना किन्न जाउँ है रूपाको।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025-17-17 98025-17-17।
9: होम केयर सेवा होम केयर सेवा।
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-2-77।
11: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
11: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
12: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
11: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
15: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
17: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560334005, 9560334005।

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
0: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र UN ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
9: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
9: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
8: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
10: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर पुरुष कर्पोरेट दौड 5 किलोमिटर साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड स्थान पोखरा रंगशाला मिति यही असोज 3 गते शनिबार उपस्थिति बिहान 6 बजे दौड शुरू हुने समय ठीक 7 बजे स्मरण रहोस् उक्त दौड प्रतियोगिता

0: महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिस लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म आरजे उपस्थित भएको छु हाम्रो साथीहरूसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आजको यो विषयवस्तु हामीले वित्तीय उद्यमशीलतासँग जोड्ने प्रयास हामी गरिरहेका छौं। देशको स्थिति त्यही नै छ, हामी पीड़ामै छौं। पीड़ालाई भूल्ने अनेक खालका उपायहरू हामीले निकालिरहेका छौं। जुन भुटुकोशीको डुबान थियो, त्यसको पीड़ा थियो, त्यो पीड़ा कसरी भुल्ने होला, अनेक युक्तिहरू अप्नाइरहेका छौं। तत्कालका लागि गर्नुपर्ने कामका लागि देशभरबाट वा देश बाहिरबाट जहाँ जहाँ नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा बाजे बाजेहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो तर्फबाट केही महम लगाउने काम चाहिँ गरिरहनु भएको छ। र जहाँ गण्डकी र पोखरा छ, यहाँबाट पनि हामीले आफ्नो ठाउँबाट त्यो सकेको प्रयास गरिरहेका छौं। आज मैले पोखरा वा यो प्रदेशमा आफ्नो राम्रो छाप छोड्न सकिरहेको र एउटा ब्रान्डिङको रूपमा सहकारी क्षेत्रमा लागिरहेको संस्थालाई लिएको छु। र यो सँगसँगै म सहकारी त्यसै गरी रोजगार अनि उद्यमशीलताका कुराकानीहरूलाई जोड्न सक्छु। अवरात्र खटेपछि वा कर्मशील भइरहेपछि नहुने केही रहेनछ भन्ने थुप्रै उदाहरणहरू हामी बीचमै रहेका छन्। लामो अनुभव छ यो वित्तीय कर्मसँग उहाँको। मैले सीईओ भीम गुरूङज्यूलाई निम्ताएको छु, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सीईओ सर। नमस्कार, यहाँलाई स्वागत। राम हुनुहुन्छ?
2: एकदम ठिक छु।
1: यो जुन परिस्थिति हामीले भोग्नु पर्यो, यो 10 गते पछिको यो अवस्थाबाट अब यहाँको संस्था वा यहाँको परिवार व्यक्तिगत रूपमा यहाँ र हामी कोही पनि अछुतो रहेनौ, हामीले के गर्दैछौ यो बेला? हामी नेपालीले के गरिरहेका छौ?
2: अत्यन्त त्यो जुन खालको एउटा भदौ 10 गतिको एउटा विनाशकारी एउटा
3: भूकम्प अथवा यो भनौँ न एउटा भूकम्पै भन्नु पर्यो हामीले, खालको चाहिँ बाढी पहिरो चाहिँ भयो। त्यसले स्वभावैले नेपालीहरूको मन चाहिँ रोएको छ, सबै हामी नेपालीले छोएको छ। त्यसमा थोरै भए पनि सहकारी क्षेत्रको तर्फबाट, हाम्रो व्यक्तिगत तर्फबाट भन्ने हिसाबले समाजको तर्फबाट थोरै मलमपट्टि लाउने काम गरेका छौं। त्यहीँ पनि कति संस्थाहरू, सहकारीहरू को घरहरू, सहकारीको कर्मचारीहरू, सहकारी संस्थाको कार्यालयहरू परेको छ। हाम्रो डेटा अनुसार त्यहाँ चाहिँ अब धादिङमा होइन त्यो वरिपरि चाहिँ अब करिब 15-20 संस्थाहरूमा क्षति पुगेको छ। त्यसो भएको हुनाले हामीले मेरो संस्थाको
1: तर्फबाट
3: त्यो गर्ने बाँकी छ। त्यो संख्या सामान्य संख्यामै छ, संस्थाको कति संस्था पर्यो भन्दै हिसाबले हेर्दा पनि त्यो क्षति सुनियो देखियो। हामीले सहकारीको तर्फबाट केही मलमपट्टि लाउने काम गर्यौं। अब पोखरा रोयलले भन्दा पर्दाखेरि चाहिँ लगभग 3,56,000 जति, साढे अब 3,52,100 भनौँ न, त्यति बराबरको नगद हामीले चाहिँ अब प्रधानमन्त्री राहत कोषमा चाहिँ पठायौं। आफू संलग्न समाजहरू मार्फत पनि हामीले त्यो पहल गर्यौं र सरस्वती हेर्दाखेरि सहकारी क्षेत्रबाट चाहिँ निकै ठूलो राहत संकलन भएको छ। हजार रुपियाँदेखि 15-20 लाखसम्म एउटै सहकारीले त्यो दिएको चाहिँ हाम्रो रेकर्डमा चाहिँ देखिन्छ। भनेपछि आर्थिक हिसाबले, अरू हिसाबले र हामीले अन्तर्राष्ट्रिय सहकारी अभियानसँग पनि एउटा सहयोगको आह्वान गरेको छौं, त्यो सहयोग आउने क्रम पनि जारी छ। त्यो हिसाबले आफ्नो सक्ने त्यो क्षेत्रबाट चाहिँ त्यो पहलकदमी चाहिँ उठाइरहेका छौं।
1: अब देशमा केही परिहाल्यो भने देशवासीहरू कसरी जुट्दा रहेछन् भन्ने कुरा अहिले पनि देखियो नि, होइन?
3: एकदम
1: अरबौं रुपियाँ कलेक्सन भएको छ, यसलाई अब समुचित रूपमा उपयोग गर्न हामीले सक्नुपर्छ र त्यहाँसम्म पुर्याउनुपर्छ। अझै अब खोजखान गर्न, अनुसन्धान गर्न बाँकी नै छ। जतिलाई भेटाएका छौं, नभेटाउने संख्या कति हो कति भन्ने खालको पनि छ त्यो।
3: एकदम एकदम,
1: हाम्रो बजार नै छैन
3: हो,
1: हाम्रो त्यत्र त्यत्र बिल्डिङहरू नै छैनन्, होइन? यो बीचमा पनि दाजुभाइहरूसँग एक खालको सरसल्लाह गरिकन तपाईँहरू संस्थागत रूपमा वा सामाजिक रूपमा पनि दिदीबहिनीहरूको समूहहरूसँगै सबै जुटेर समाजले पनि एक खालको सहयोग पुर्याउनु भयो होइन
3: एकदम
1: थापा अनुसार अस्ति भर्खरै डोर फिरफिरेबाट पनि गयो
3: यस यस त्यो डोर फिरफिरे तमु समाज भने पोखरामा हामी भनौँ न अब तनहुँको फिरफिरेबाट चाहिँ पोखरा आएर बसेका समाज छ त्यो समाजमा पनि म त्यहाँको सक्रिय सदस्य त्यो आफ्नै समाज भएको हुनाले त्यहाँ पनि कुराकानी चल्यो मैले पनि एक हिसाबले आफ्नो अनुभवहरू सुनाए समाजका दिदीबहिनीहरू दाजुभाइहरूले थोरै भए पनि करिब 156,000 जति सहयोग गरेको छ भनेपछि एक खालको मान्छे चाहिँ त्यो दुःख पर्दाखेरि यो टाढा नजिक भन्ने केही छैन एउटा चाहिँ एउटा सहयोगको भावनाले होइन यो सहयोग भनेको एउटा मानवता होइन को चाहिँ हिसाबले हेर्नुपर्छ भन्ने हिसाबले त्यो त्यसरी जुड्दो रहेछ
1: अर्को त फेरि तपाईँहरू सहकारीको कारण त यो सहकार्यबाट मात्रै सम्भव छ भन्ने कुरा जुन चेत पुगेको थियो त्यसले पनि काम गर्यो
3: त्यो त एकदमै हो
1: हाम्रो सञ्जालले काम गर्यो
3: हो एकदम एकदम सहकारीको त अब राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जाल चाहिँ एकदमै क्लोज हिसाबले चाहिँ छ नि त त्यसो भएको हुनाले पनि र अप्ठ्यारो परेको बेलामा सहकार्य गर्नुपर्छ अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुपर्छ मिल्नुपर्छ भन्ने त सहकारीको उत्पत्तिको त्यो कथाबाटै हामी चाहिँ पाउँछौँ नि त पहिला पनि त अब साँच्चै भन्दा पनि सहकारीको स्थापना भएको नै यो नेपालको भनौँ न खास गरी यो लमजुङ गोर्खा तनहुँको त्यो बेल्टमा जुन बाढी पहिरोले चाहिँ एउटा आहत गरेको थियो त्यो बेलाको बाढी पहिरोबाट चाहिँ क्षति पुगेको अथवा बाढी पहिरोबाट चाहिँ समस्यामा परेको नागरिकहरूलाई एउटा केही राहत दिनको लागि नेपाल सरकारले युएस एडसँगको सहयोगमा चितवनको त्यो समथर भूमिमा लगेर चाहिँ त्यो एउटा बस्ती बसाल्ने अथवा चाहिँ त्यो मान्छेहरू त्यहाँ लगेर चाहिँ सुरु गरेको हो नि त भनेपछि यो त्यो बाढी पहिरो अथवा यो समस्यासँग चाहिँ सहकारी उत्पत्ति जोडिएर चाहिँ आउँछ कि त्यसो भए अप्ठ्यारो परे बेलामा मिल्नुपर्छ है सबैले सहयोग गर्नुपर्छ है मन फुकाल्नु फुकाउनुपर्छ है भन्ने कुरा चाहिँ एकदम यो जोडिएर चाहिँ आउँछ भनौँ न
1: राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न सेसनहरूमा पनि जानुभयो बंगलादेशमा भएको विकास वा भारतमा भएको विकास पनि त्यही कहीँ कुनामा रहेको त्यस्तै पीड़ाबाट उत्पत्ति भएको भन्नुहुन्थ्यो एकताका अब यो दशकौं बिताइसक्नु भयो तपाईँले सहकारी क्षेत्रमा अहिले रोयलको सीईओ भएर पनि बस्नु भएको छ कसरी अडिरहन सक्नुपर्ने रहेछ त्यो जरा बोलियो किन कसरी बनाउन सक्नु भएको छ
3: त्यो चाहिँ त तपाईँको यो संस्था कसरी सुरु गर्नुभयो के सोचले सुरु गर्नुभयो के उद्देश्यले सुरु गर्नुभयो के तपाईँको के सपना चाहिँ देखेर सुरु गर्नुभएको भन्ने कुरामा भर पर्दो रहेछ कि धेरै मान्छेहरू अब हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि सहकारी सञ्चालन गर्नको लागि बैंक सञ्चालन गर्नको लागि सजिलो छ पैसा जम्मा गर्ने हो कसैलाई लगानी गर्ने हो बीचको मार्जिन खाने हो नाफा भइन्छ कमाइन्छ भन्ने चाहिँ लाग्न सक्छ कि त्यो कुरा मात्र होइन यो त के हो भने एउटा सिद्धान्तमा आधारित छ एउटा त्यो सिद्धान्तलाई व्यवहारमा उतार्न सक्नुपर्छ कन्टिन्युस एफोर्ट चाहिन्छ यसमा निरन्तर लगाव चाहिन्छ त्यसमा टिम चाहिन्छ तपाईँको होइन अनि त्यसपछिको तपाईँले बनाएको परिकल्पनाहरू अथवा बनाएको त्यो भिजन मिसनलाई पूरा गर्नको लागि विभिन्न खालको योजनाहरू बनाउनुपर्छ त्यो योजनालाई नियमित रूपमा मैले भने कन्टिन्युसले फलोअप गर्ने कन्टिन्युसले त्यो सञ्चालन गर्ने मेकानिजमहरू चाहिन्छ तपाईँसँग कर्मचारी टिम चाहिन्छ तपाईँको त्यत्तिकै नेतृत्वदायी बोर्ड अफ डाइरेक्टर सञ्चालकहरूको टिम चाहिन्छ र त्योभन्दा पनि अझै बलियो पक्ष भनेको त्यसको मेम्बरहरू सदस्यहरू तपाईँ सदस्यहरू कस्तो बनाउनु भएको छ कसरी बनाउनु भएको छ उहाँहरूले के सिकाउनु भएको छ सदस्यलाई शेयर लगानी गर्ने बित्तिकै नाफा पाइहाल्छ भनेर भन्नुभएको छ भने नाफा नपाउने बित्तिकै त्यो सदस्य बाहिरिन्छ त्यो सदस्य चाहिँ तपाईँ त्यहाँबाट त्यो छोड्नुहुन्छ त्यसो भएको हुनाले सहकारी भनेको नाफाको लागि होइन है भन्ने कुरा त्यहाँबाट सुरुबाट चाहिँ बुझाउनु पर्यो सदस्य बन्ने हो सेवाका लागि हो हाम्रो हरेक समस्या पर्दाखेरि सहकारीले हेर्छ है जन्मदेखि मृत्युसम्म तपाईँलाई सहकारी साथमा छ है भन्ने कुरा सदस्यले बुझाउन सक्ने र ती कुराहरूलाई आफ्नो एउटा वर्किङ प्लानमा हालेर वार्षिक योजनामा हालेर त्यसलाई कन्टिन्युस रूपमा चाहिँ कर्मचारी संरचना कर्मचारी व्यवस्थापन मार्फत त्यसलाई कन्टिन्युस रूपमा चाहिँ त्यो डे टु डे कामहरू गर्ने हो र एउटा हामी टाढाको बाटो हिँडिरहेछौँ है टाढो यात्रामा छौँ है भने टाढो यात्रामा चाहिँ अब त्यो भनौँ न हिँड्दाखेरि चाहिँ कहिलेकाहीँ अब अगाडि पछाडि हुन्छ एक दुई पाइला होइन तर के हो त्यो यात्रा त्यो चाहिँ हाम्रो लक्ष्य चाहिँ बिर्सिनु हुँदै भन्ने कुरा महसुस भयो भने त्यो यात्रामा अगाडि बढ़िरहनुहुन्छ होइन म त अब 100 मिटरको दौड़मा चाहिँ आएको हो, अब चाहिँ दौड़िहाले, अब भइहाल्यो, सक्यो, पुरस्कार पाएँ, हिँडिहाल्छु भन्न हिसाबले मात्रै सोच्नुभयो भने तपाईँ सक्नुभयो, सकिनुभयो। त्यसो भए यो चाहिँ सहकारी भनेको एउटा दिगो, एउटा अनन्तकालसम्म जाने त्यस्तो खालको पेसा व्यवसाय, त्यस्तो खालको चाहिँ एउटा संस्था भएको हुनाले तत्कालको फाइदाको लागि भन्दा पनि हामी चाहिँ दिगो विकासको लागि चाहिँ त्यो हेरेर चाहिँ प्रवेश गरेको हुनाले, त्यसरी सञ्चालन गरेको हुनाले, त्यो खालको नीतिहरू बनाएको हुनाले हामी चाहिँ के टिकिरहेका छौं। त्यसले गर्दा सहकारीमा टिकिरहन चाहिँ गाह्रो छ, जो कोही टिक्न सक्दैनन्, त्यो हामीले सिकेको देखेको कुरा त्यो हो।
1: भनेपछि त हामीलाई जुन निर्दिष्ट गरिएको कार्य समय छ त्यसले त नपुग्ने रहेछ, यसो बुझ्दाखेरि
3: सबै कर्मचारीहरू एउटा आफ्नो कार्यालय समय त छ, तपाईँको 8 आवर्स भनौँ न, दिनको चाहिँ आधा भनौँ 8 घण्टा काम गर्ने श्रम एलले भन्ने कुराहरू त छ, तर केही मान्छेहरू सहकारीकै केही कार्यकर्ताहरू भनौँ अथवा केही अभियन्ताहरू त्यो समय म चाहिँ 10 बजे जाने हो अथवा 9 बजे जाने हो, 5 छुट्ने भन्ने हिसाबले मात्रै चल्दैन, त्यसको सिओहरू भयो, त्यसको अलिकति उच्च व्यवस्थापन कर्मचारीहरू भयो अथवा त्यहाँको अध्यक्ष होला, त्यहाँको पदाधिकारी होला, सहकारीले आवश्यक परेको बेला त्यहाँ पुगिहाल्ने, अब आवश्यक पर्छ बेलुकासम्म पनि बस्ने, आवश्यक पर्छ बिहानै चाहिँ आएर चाहिँ काम गर्ने, आवश्यक पर्छ कि छुट्टीमा पनि पब्लिक होलिडे पनि सदस्यहरू कहाँ पुग्ने, त्यो खालको तपाईँ मेकानिजम, त्यो खालको सोच भयो भने बल्ल सहकारीले चलाउन सकिन्छ। होइन मेरो चाहिँ 9 बजे अफिस जाने हो भन्दै बस्नुभयो भने तपाईँलाई कुर्ने सदस्यहरू, तपाईँलाई होइन सेवा लिनुपर्ने मान्छेहरू त्यो वञ्चित हुन सक्छ, त्यो वञ्चित हुने बित्तिकै हाम्रो कनेक्सन छुट्छ। त्यसो भएको हुनाले केही मान्छेहरू त्यो समय पाबन्दीलाई भनौँ न बाहिर राखेर रा। जतिखेर पनि हामी हाजिर छौँ है, होइन 7 दिनको भनौँ, दिनको चाहिँ 24 घण्टा, हप्ताको 7 दिन हामी हाजिर छौँ भन्ने खालको केही मान्छेहरू, केही कर्मचारीहरू नलाग्ने हो भने गाह्रो छ, हामी त्यसरी लागिरहेछौँ।
1: त्यो सहकारीको ड्राइभिङ सिटमा बसिरहँदाखेरि समयको चाहिँ ख्याल नहुँदो रहेछ, त्यसो
3: हो, त्यो समय भनेको त्यही भएर यस्तो हो, त्यही भएर केही भनौँ न अब उच्च व्यवस्थापनमा अब सिनियर स्टाफहरू चाहिँ उसलाई कुर्चीमा देखिरहनुपर्छ भन्ने होइन, कुर्चीमा नहुँदा पनि उसले काम गरिरहेको छ। अब अहिले त के भयो, झन् वर्क फ्रम होमको कुराहरू जस्तो भयो होइन, घरबाटै पनि अफिस हुन्छ, तपाईँको ल्यापटपमा अफिस हुन्छ, मोबाइलमा अफिस हुन्छ, होइन हिँड्दै हिँड्दै चाहिँ अफिस भइरहेको हुन्छ, तपाईँले चाहिँ फोनबाटै डिसिजन दिन सक्नुहुन्छ। त्यसो भएको हुनाले त्यो समयको कुरा त हामी कति बजिरहेको छ केही भए त्यो त हेर्ने कुरै भएन, सदस्यको समस्या कहाँ छ, कहाँ पुग्नुपर्छ भन्ने कुराले गर्दा कहिले अब बिहानै हिँडिन्छ, कहिले बेलुकैसम्म चाहिँ बसिन्छ। त्यसो भए केही पात्र, केही स्टाफ भनौँ न, सबै त्यो होइन कि निर्णायक
1: जस्तो तपाईँको हकमा रोयलमा एउटा सर्वकालीन कार्यान्वयन कर्मचारी जस्तो तपाईँ देखिनुहुन्छ, तपाईँलाई हर पल कुनै पनि समयमा अब कनेक्सनमा ल्याइयो भने म यिनै कामहरूमै लागिरहेको छु भन्नुहुन्छ, र हरेक पटकको एजेन्डमा आउँदाखेरि सबै राम्रो हुँदाहुँदै पनि अझै काहीँ न काहीँ मलाई चित्त बुझेको छैन चाहिँ किन भन्नुहुन्छ?
3: त्यो त यस्तो
1: तर अझै मलाई चाहिँ पुगेको छैन चित्त,
3: यस त्यो पूर्ण त कहिले पनि नहुँदो रहेछ, किनकि हामीले मान्छे यो प्रगति अथवा लक्ष्य एउटा भेटिन्छ त्यसपछि अर्को सुरु हुन्छ। तपाईँ भनौँ न हामी अब वित्तीय हिसाबमा कुरा गर्दा पनि अब 1 अरब पुर्याउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो, 1 अरब त पुग्छ, त्यसपछि 2 अरब पुर्याउन पाए हुन्थ्यो भन्ने हुन्छ, त्यो पनि पुग्छ, त्यसले पुग्दो रहन्छ, अरू पनि बढ़िरहेको हुन्छ, अरू प्रतिस्पर्धीहरू अरू कम्पिटिटर्सहरू मार्केटमा देखिरहेको हुन्छ, त्यसले मात्रै हाम्रो चाहिँ आवश्यकता पूरा नहुनेछ। अहिले हामी 2.5 अरबको होइन ब्यालेन्स सिट भनौँ न अब हामी चाहिँ सञ्चालन गरिरहेछौँ, यो पनि अब सानै भइरहेको जस्तो लाग्छ, किनकि अब बजारमा त थुप्रो प्लेयर्सहरू छन्। भनेपछि त्यो तपाईँ त्यहाँ पुगिसके पछाडि एउटा लक्ष्य पुगिसकेपछि फेरि अर्को चाहिँ सुरु भएन भने फेरि के हुन्छ, एउटा चाहिँ स्टप हुन्छ कि, त्यो स्टप नहुनको लागि के रहेछ भने त्यो फेरि अर्को यात्रा सुरु, हामी एउटा चौतारीमा पुग्छौँ होइन, फेरि अर्को यात्रा सुरु हुन्छ, त्यहाँ डिस्टेन्स पुगेपछि अब फेरि फर्किने होला अथवा कहीँको तय हुन्छ नि, त्यस्तै जस्तो यो त वित्तीयको त अझै निरन्तर अगाडि बढ़िरहनु पर्ने भयो, ग्रोथ भइरहनु पर्ने भयो, ग्रोथ भएर वृद्धि भइरहेन भने के हुने भयो, अब त्यसपछि अरू अब भनौँ न अब त्यो रोकिन्छ भने जस्तै अब त्यसको सुविधाको कुराहरू होला, कर्मचारीलाई अथवा मेम्बरलाई दिने बोनसका कुराहरू होला, त्यो सीमित त हुने भयो। त्यसो भएको हुनाले त्यो कहिले पनि त्यो नरोकिने रहेछ त्यो यात्रा, अझै बढी गर्नुपर्छ भन्ने कुराले झकझक्याएको हुनाले चाहिँ त्यो चाहिँ यतिकै बस्न नसकिँदो रहेछ, किन केही गरिरहनु पर्यो,
1: यो मोनिटर साइकललाई पनि चलाइरहनु पर्यो, अर्को अनि समाज र संस्थापक वा अर्डिनरी मेम्बरहरूलाई पनि जोडिरहन सक्नु पर्यो. जोडिरहनको लागि के चाहिन्छ?
3: त्यही हो, जोडिरहनको लागि मेरो आफ्नो अनुभवमा के हो भन्नु होला भने, अब त्यो समाजमा भएको नागरिकहरू अथवा समाजमा भएको सदस्यहरूले के चाहिरहेछ, उहाँहरूलाई चाहिएको फास्ट ट्र्याकको ऋण छ, हामीले चाहिँ एक महिना कुर्नुपर्छ दुई महिना कुर्नुपर्छ भनिराख्यौँ भने त्यो नजोडिन सक्छ. अथवा समाजमा भएको नागरिक सदस्यहरूलाई सस्तो दरमा सुलभ दरमा ऋण चाहिएको छ, हामीले चाहिँ यति पर्सेन्ट हो भनेर बसिराख्यो भने त्यो कनेक्सन नहुन सक्छ. अथवा भनौँ उहाँहरूलाई यो प्रोडक्ट खालको यस्तो डिजाइनको अथवा यस्तो खालको भनेपछि हामीले योजना बनाउने बेलामा प्रोडक्ट बनाउने बेलामा कहिलेकाहीँ जस्तै भनौँ न अब तपाईँ ऋण लिन आउनुहुन्छ, हामीले के भन्छौँ हामीसँग पाँच वर्ष अवधिको लागि मात्रै ऋण छ भनेर भन्यौँ हामीले, तर उहाँको इन्कम सोर्स हेर्दाखेरि दस वर्षको तपाईँको अवधि नदिने हो भने किस्तै तिर्न सक्नुहुन्न. अनि हामीले चाहिँ पाँच वर्ष मात्रै भनेर बस्यौँ भने त्यो के भयो, ब्रेक भयो, अथवा त्यो उहाँलाई फेभरेबल भएन, उहाँको लागि फेभरेबल त्यो प्रोडक्ट चाहिँ फेभरेबल भयो. त्यसो भएको हुनाले सदस्यहरूको आमदानी हेरेर सदस्यहरूको प्रोजेक्ट हेरेर हामीले आफ्नो प्रोडक्टहरू डिजाइन गर्न सक्यौँ भने त्यो सदस्यलाई हामीले राखिराख्न सक्यौँ, कनेक्सन गरिराख्न सक्यौँ. त्यसो भएको हुनाले तपाईँले नीति बनाउने बेलामा प्रोग्राम बनाउने बेलामा सदस्यहरूले के चाहन्छन् त उहाँहरूको चाहना अनुसारको बनाउनु पर्ने रहेछ कि. कहिलेकाहीँ हामी चाहिँ बजारमा पनि खानेकुरा अवस्था अनुसारको डिजाइन गर्न सकियो भने त्यो सेल भयो हाम्रो, होइन भने बाटोमा बसेर चाहिँ रोटी मात्रै पोलिरहेको छ, होइन त्यो रोटी जस्तै भनौँ न अब हामीले चाहिँ नेपालीहरू खाने रोटी चाहिँ भनौँ न तेलमा बनाएको रोटी अलिकति घिउ हालेको अथवा चाहिँ चिनी बढी हालेको, अब मान्छेले त्यो खाना छोडिसक्यो भन्यो भने त त्यो त अब के कस्तो खाना तपाईँले खानुहुन्छ भनेर सोध्नु पर्यो कि बेला बेलामा. भनेपछि हामीले पनि त्यो प्रोडक्टहरू डिजाइन गर्ने बेलामा बजारले के खोजिरहेछ, अन्तर्राष्ट्रिय विकासक्रम कहाँ छ, होइन अरू जस्तै भनौँ अहिले डिजिटल प्रोडक्टहरू चाहिँ जान थाल्यो, मान्छेले चाहिँ अनलाइनबाटै चाहिँ लोनको एप्लिकेसनहरू गर्ने भयो, अनलाइनबाटै चाहिँ उनीहरूको व्यक्तिगत विवरणहरू अपडेट गर्ने भयो, होइन मलाई चाहिँ अनलाइनबाटै म चाहिँ भरेर पठाउँछु नि भन्ने खालको कुरा आइसक्यो. भनेपछि अब उहाँले चाहेको अनलाइन भइसक्यो, उहाँले चाहेको डिजिटल कारोबार भइसक्यो, हामी चाहिँ ढड्डामै बसिराख्यौँ भने कनेक्सन छुट्ने भयो. त्यसो भएको हुनाले सदस्यले चाहेको, समुदायले चाहेको, नागरिकहरूले चाहेको आवश्यकता अनुसारको हामीले प्रोग्राम दिन सक्नु पर्यो हामीलाई लाग्छ. अलिअलि रोयलले चाहिँ त्यो खालको चाहिँ प्रोडक्ट चाहिँ डिजाइन गरिरहेछ भन्ने लाग्छ. अहिले हामी स्थापनाको 25 वर्ष म यो चाहिँ हिँडिरहेको छौं. 25 वर्षसम्म आइपुग्दाखेरि मलाई के लाग्छ भने हामीले चाहिँ हजारौं मान्छेलाई यो वित्तीय साक्षरताको विषयहरू सिकाएको छौं. हिजो एउटा साहुसँग होइन अब मिटर ब्याजमा ऋण लिने मान्छेहरूलाई मिटर ब्याज होइन यी सस्तो सुलभ दरमा आफै नै साहु भएर आफै चाहिँ सेयर सदस्य भएर यसरी सजिलो हिसाबले सुलभ दरमा ऋण पाइन्छ भन्ने त्यो खालको चाहिँ टर्निङ पोइन्टबाट यता ल्याउन चाहिँ सकेका छौं. हजारौं मान्छेलाई हामीले चाहिँ अब हाम्रोमा ल्याएर तालिम दिएर रोजगारी स्वरोजगारी चाहिँ बनाएको छौं, होइन कति मान्छेहरूलाई भनौँ न अब यो सहकारीको विषयमा सुसूचित गराएको छौं, सरकारलाई चाहिँ लाखौं करोड़ौं होइन कर तिरेर एउटा खालको एउटा संस्थागत एउटा चाहिँ नागरिकको यो हैसियतले एउटा त्यो खालको योगदान पुर्याएको छौं. समग्रतामा होइन यो सहकारी मार्फत पनि यो खालको काम गर्न सकिँदैछ, उद्यम गर्न सक्दो रहेछ,
1: उद्यमशीलता ठ्याक्कै ल्याउनुभयो, उद्यमशीलतासँग पनि जोड्नुभयो र केहीलाई व्यवसाय बन्न पनि यहाँहरूले त्यो सिप हस्तान्तरण गर्नुभयो होइन?
3: एकदम
1: अहिले गरिरहनु भएको छ,
3: गरिरहेछौँ. जस्तै अहिले हामी लेटेस्ट तत्कालै भनौँ न हामी यो 25 वर्ष प्रवेश गर्दाखेरि यो वर्षभरि 25 प्रोग्राम हामीले डिजाइन गरेको छौँ. यो वर्षभरि 25 प्रोग्राम गर्ने अहिले हामीले 4 प्रोग्राम सकिसकेका छौँ, होइन त्यस अन्तर्गत एउटा उद्यमशीलतासँग जोडिएको एउटा चाहिँ हामी के गर्यौँ भने महिला सदस्यहरूलाई 15 एउटा यो कुकिङ ट्रेनिङ भनौँ न पाक शिक्षा भन्छौँ हामी नेपालीमा, होइन कुकिङ अब कसरी चाहिँ भनौँ न अब एकाडा भनौँ महिलाहरू बढी चाहिँ कस्तो भयो भने किचनमा बस्ने, हामी घर परिवारमा हेर्दाखेरि चाहिँ पुरुषहरू चाहिँ अफिसियल काममा बाहिर हिँड्ने, महिलाहरूले घरभित्रै बसेर खाना पकाउनु पर्ने, के गर्नुपर्ने, किचनको चाहिँ म्यानेजर चाहिँ बन्नुपर्ने भन्ने हिसाबको छ र कहीँ कहीँ महिलाहरू घरभन्दा बाहिर जाँदाखेरि कुनै होटल व्यवसायमा पनि त्यहाँ पनि सेफ भएर चाहिँ काम गर्न सक्छ भन्ने हिसाबले उहाँहरूलाई चाहिँ अलिकति त्यस्तो खालको सिप दिनुपर्छ भनेर हामीले चाहिँ 15 दिनको एउटा चाहिँ एउटा बेसिक कुकिङ ट्रेनिङ चाहिँ हामीले सम्पन्न गरायौं। त्यसले के गर्यो भने महिलाहरूलाई ए हामीले पकाइरहेको तरिका अझै यो एड गर्दाखेरि त पकाइरहेकै कुरा तर एउटा मसला थप गर्दा चाहिँ यो खालको टेस्ट निस्किँदो रहेछ यो खालको भनौँ न भ्यालु एड भएर चाहिँ
1: अब उहाँहरूलाई घरमा पकाइने दाल भात ढिँडोसम्मको रोटीसम्मको त्यो दायरामा मात्रै बस्नु
3: यस दुई चारजना त हामीले त्यो खालको रोजगारीमा हालिसकेका छौँ नि जस्तै हामीसँग जोडिएको रोयल किचन रोयलकै महिला सदस्य दिदीबहिनीले चाहिँ स्थापना गरेको रोयल किचन भन्ने एउटा कम्पनी छ त्यहाँ दुई चारजना त त्यहीँ महिलाहरूले चाहिँ रोजगारी गरिरहेको छ त हामीले ट्रेनिङ दिए भनेपछि त्यो खालको एउटा सिफ्ट गर्ने अथवा भनौँ न अब एउटा उहाँलाई रूपान्तरण सिपबाट चाहिँ भनौँ न रोजगारीमा सिप दिउँ रोजगारी रूपान्तरण पनि गरिरहेको छौं त्यसो भएनले यो खालको कुराहरूमा हामी जोडिरहेको छौं त्यसले गर्दा
1: पर्यटन क्षेत्र पनि यो राजधानी पनि भएको हुनाले हाम्रो पर्यटकीय राजधानीमा त्यहाँ काम गर्ने मान्छे म्यान पावरहरू कम छ
3: हो अझै हामीले तुरन्तै अब यही वर्ष नै
1: चाहिनेवाला नै छ
3: यस
1: किचनबाटै हाम्रो दैनन्दिन सुरु हुन्छ
3: एकदम एकदम एकदम त्यसो भए अब यो त्योसँग जोडिने कुरा होला अरू उद्यमसँग पनि जोडिन सक्छ हामीले तुरन्तै अब एक दुई महिनाभित्रै करिब 400 जना मेम्बरहरूमा एउटा सर्वेक्षण गरेर यो हाम्रो केन्द्रीय संघ नेप्सकुन भन्ने छ नेप्सकुन अन्तर्गत हामीले एउटा जर्मन प्रोजेक्टसँग एउटा एग्रीमेन्ट गरेको छौं डीएसआईके भन्ने एउटा प्रोजेक्टले हामीलाई सपोर्ट गर्दैछ नेपालको 5 वटा सहकारीहरूलाई एउटा पायलट प्रोजेक्टको रूपमा चाहिँ एउटा प्रोग्राम परियोजना चाहिँ सञ्चालन गर्दैछ हामी चाहिँ एमयू गरेर काम अगाडि बढ़ाइरहेको छौं करिब 400 जना मेम्बरमा सर्वे गर्ने र उहाँहरूको सुझावबाट चाहिँ हामी थप अझै यस्तो खालको उद्यमशीलताको कामहरू गर्ने एउटा प्लानमा छौं यो वर्ष नै हामी त्यो गर्दैछौं त्यसो भएको हुनाले हामीले कस्तो भने अब सामान्य ऋण मात्रै दिएर ऋणी मात्रै नबनाउने ऋण दिएर उहाँलाई उद्यमी बनाउने एउटा त्यो लेभलबाट उहाँलाई चाहिँ अर्को मात्र लेभलमा चाहिँ ल्याउनु पर्छ भन्ने हिसाबले त्यो खालको प्लानिङ अथवा त्यो खालको योजनाहरू पस्किरहेको छौं त्यसले गर्दा हामीसँग अब केही रेकर्डेड भनौँ केही चाहिँ त्यस्तो सदस्यहरू मैले हामीले भन्यौं उद्यमी बनेका अब सामान्य व्यापार व्यवसाय चलाइरहेको मान्छेहरू उद्यमशील बनेका उद्यमी बनेका आफूले पनि केही मान्छेले रोजगारी चाहिँ दिन सकेका त्यस्तो पात्रहरू उदाहरण हामीसँग थुप्रै छन्
1: तपाईँसँग अघि पहिला पहिला पनि कुराकानी गर्दाखेरि मेरो उद्देश्य भनेको ऋण दिएर ऋणी मात्र बनाउने होइन ऋणीलाई चाहिँ मालिक बनाउने सोचो भन्नुहुन्थ्यो त्यो चाहिँ कतिको फुलफिल
3: भइरहेछ त्यो के हुन्छ भने अब सबैजना मान्छेलाई ऋण चाहिँदैन हामीसँग 10,000+ मेम्बर छ त्यो मध्ये होइन अब हजारम 1-2 हजारले चाहिँ लोन लिइरहेको हुन्छ होइन धेरैले एकैचोटि लोन लिँदैन अथवा सबैले नचाहिन सक्छ त्यो मध्ये पनि कोही चाहिँ अब सामान्य अब घर मात्रै बनाउनलाई ऋण चाहिए हुनसक्छ कोही चाहिँ अब बच्चालाई विदेश पठाउनलाई ऋण चाहिए हुन्छ त्यहाँ मध्येबाट केही पर्सेन्ट अब मलाई लाग्छ अब 15-20% चाहिँ उद्यममा लागिरहेको सदस्यहरू छन् त्यसो भएको हुनाले त्यो खालको काममा हामी हामीलाई भनौँ न उनी लाग्छ गर्व नै लाग्छ केहीलाई हामीले त्यो उत्पाद भनौँ न त्यो बनाएको छौं त्यस्तो उदाहरण हामीसँग छन् आवश्यक पर्यो भने हाम्रो उहाँहरूको कथाहरू हामीसँग रेकर्ड गरेर राखेका छौं होइन हाम्रो आफ्नो च्यानलबाट आफ्नो एउटा आफ्नो फेसबुक होइन आफ्नो युट्युबबाट त्यो मेम्बरहरूको कथावस्तुहरू पेश गर्छौं त्यस्तो कुनै समय भयो भने अझै त्यस खालको भलाकुसरी गर्न सकिन्छ उहाँहरू जस्तोलाई त्यो प्लेटफर्म दिन सकिन्छौं हामीले होइन त्यसले गर्दा केही सदस्यलाई हामीले त्यो बनाएको छौं छ हामीसँग रेकर्ड
1: यो अहिलेको सहकारीको अवस्था हेर्दाखेरि अब केन्द्र र क्षेत्रीय अवस्था जिल्लाको अवस्था हेर्दाखेरि कस्तो छ बाहिर सर्फेसमा आउने कुराहरू ती मात्रै हुन् कि भने तपाईँहरूसँग कुरा गर्दा हामी राम्रैसँग काम गरिरहेका कुराहरू
3: वास्तवमा मेरो रिडिङमा मलाई चाहिँ के लाग्छ भने म अब करिब 28 वर्ष यो अभियानमा निरन्तर रूपमा छु होइन यतिखेर चाहिँ झन्डै 3 दशक पूरा हुन लाग्यो भनौँ छोड्न लागेको छ यो 3 दशकको दौरानमा मैले यो अघिल्लो वर्षदेखि त्यो वाच गरिरहेको छु एकदमै गाह्रो भएको अवस्था साँच्चैकै सहकारी क्षेत्रलाई हरेक क्षेत्रबाट प्रहार भएको चाहे त्यो सरकारी क्षेत्रबाट होस् चाहे एउटा नागरिक अथवा समाजको क्षेत्रबाट होस् चाहे त्यो सदस्यहरूबाट एक खालको एउटा अविश्वास गर्ने अलिकति प्रहार गर्ने अलिकति नीतिगत कुराहरूबाट प्रहार गर्ने एउटा हामी के भन्छौँ भने यसलाई चाहिँ एउटा पोलिसीको यो ट्र्यापमा परेको के लिक्विडिटी ट्र्याप पॉलिसी ट्रैप भन्छौ के यो चाहिँ त्यो जालोमा चाहिँ परेको जस्तो लाग्छ मलाई यो
1: तरलताको फाइदा उठाउने खालको त्यो अराजकता पनि कहाँ कहाँ प्रदर्शन भएको जस्तो
3: त्यही त त्यो तरल अवस्था छ होइन हरेक किसिम पोलिटिक तरल अवस्थामा व्यवसाय तरल अवस्थामा भनौँ एक हिसाबले अब यो मन्दीको अवस्थामा कति मान्छेहरू चाहिँ त्यो धमिलो पानीमा चाहिँ त्यो खेल्छ भने जस्तै त्यो हुन सक्छ त्यो सहकारीहरूलाई कसरी असफल बनाउन सकिन्छ यो सहकारीहरू अलिकति यो ठूलो कम्पनीको प्रतिस्पर्धामा आउन थाल्यो यसलाई यहीँ स्टप गर्नुपर्छ सहकारीले अलिकति त्यो भन्ने कोही त्यस्तो पात्रहरू पनि हुनसक्छ होइन त्यसो भएको यो बेला चाहिँ मलाई के लाग्छ भने सहकारीको परीक्षाको घडी हो अहिले पहिला त्यो हुने थिएन अहिले सहकारीलाई लाइसेन्सिङ गरेको छ ब्याङ्कले जस्तै लाइसेन्स लिनुपर्छ होइन अघिल्लो वर्षबाट चाहिँ त्यो नीति आएपछि लाइसेन्सिङ गर्नुपर्छ त्यसपछि सहकारीले ग्रेडिङ गरेको छ ठूलो संस्था सानो संस्था भने 25 करोड हुने माथिकोलाई ठूलो संस्थाको क्याटेगोरीमा चाहिँ ल्याएको छ त्यसो भएको हुनाले अनि मोनिटरिङ पहिला त्यस्तो खास मोनिटरिङ हुन्थेन अनुगमन हुन्थेन एकदम लाइभ मोनिटरिङ शुरू भएको छ त्यो भएको हुनाले अब सहकारीलाई अलिकति बढी यो प्रवर्धन गर्ने स्ट्रेन्थनिङ गर्ने कुराहरू र मलाई के लाग्छ भने यो बेला चाहिँ सहकारी हामी धेरै विस्तार गर्ने ठूलो बनाउने संख्यात्मक रूपमा विस्तार गर्ने भने यो बेला चाहिँ अलिकति सुधार गर्ने विस्तार भन्दा पनि सुधार गर्ने अब के छ हामी आफैतिर पनि फर्केर कहीँ हामीले पनि कतै गल्ती त गरेछौँ भनेर चाहिँ सहकारी कर्मीहरू स्टाफहरू त्यहाँको सञ्चालकहरूले पनि के सोध्नु पऱ्यो भने हामी कहाँ कुन धरातलमा छौँ साँच्चै हामी सहकारी नाम संस्था चलाइरहेको छौँ भनेर एकचोटि आफ्नै अनुहार हेर्नुपर्ने बेलाको यो त्यसो भावनाले सरकारले नयाँ नीतिहरू जारी गरेको छ अब अझै नयाँ कानून ल्याउँदैछ भन्ने कुरा चाहिँ हामी सुनिरहेका छौँ बचत तथा ऋणलाई छुट्टै कानून होइन अनि सहकारी प्राधिकरण छ सहकारी प्राधिकरणको छुट्टै कानून बनाउँदैछ भन्ने हामीले चाहिँ सुनिरहेका छौँ त्यसो भएको हुनाले अझै योभन्दा सहकारीलाई अलिकति ट्र्यापमा पार्ने अझै गाह्रो हुने अलिक फैलिन नदिने हेर न हिजो छोडी 2 दिन अघि मात्रै एउटा नोटिस जारी गरेछ सहकारी रजिस्ट्रार कार्यालय केन्द्रले के भनेको छ भने अब यो सहकारी जुन लगानी गर्छौ नि जस्तै अब एउटा चाहिँ सन्दर्भ ब्याज दर भन्ने हुन्छ सन्दर्भ ब्याज दर भनेको ऋणको म्याक्सिमम सीमा तोकिदिन्छ अब 13% सीमा तोक्या छ अहिले पहिले 16% थियो ऋणको पर्सेन्ट चाहिँ अब चाहिँ ब्याज दर 13% बढी लान नपाउने भन्ने गरिदिएछ जबकि अहिले सहकारी संस्थाहरूको ऋणको ब्याज दर 5% झरिसक्यो इभन रोयलले 5% ऋण लगानी गरिरहेछ अहिले 5% लगानी गर्दा पनि लगानी भएको छैन लको छैन सदस्यहरूले नागरिकहरूले किनकि उहाँहरूलाई त्यो अझै फिल चाहिँ कस्तो सेक्युरिटी फिल पैसा लिएर लगानी गर्दा कतै डुब्छ कि कतै के हुन्छ कि फेरि कतै फोडिदिन्छ कि अथवा कि त्यो वित्तीय वातावरण अझै पाउन सकेका छैन कि जस्तो लाग्छ मलाई त्यसमा हामीले सरकारले तोक्यो 13% म्याक्सिमम हामी 5-6% आइसक्यौं अनि अर्को के भनिरहेछ भने अब यो सहकारीले लगानी गर्दाखेरि सेवा शुल्कहरू अरू प्रशासनिक शुल्कहरू त्यस्तो खालको शुल्कहरू चाहिँ नलिनु भन्ने खालको आइरहेछ भनेपछि हरेक हिसाबले त्यो ट्र्यापमा पोलिसी ट्र्यापमा सहकारीहरू परिरहेको अवस्था छ त्यसो भएको हुनाले यस्तो अवस्थामा सहकारीका सञ्चालकहरू धेरै सोच्नुपर्ने अलिक प्लान गर्नुपर्ने बिजनेस कन्टिन्युटी प्लान भन्छौँ हामीले चाहिँ अब यस्तो अवस्थामा कसरी अगाडि बढ्ने हो हामीले भन्ने खालको योजनाहरू बनाउनु पर्ने बेला छ अझै एकताबद्ध एकजुट हुनुपर्ने बेला छ सहकारीको लागि त्यसो भएको हुनाले यो बुझ्न जरुरी छ अहिलेको अवस्था जस्तो छ सिनारियो चाहिँ
1: अब इकोनोमिक ग्रोथको लागि त फेरि उत्पादन नै होला नि चाहिने
3: हो
1: त्यो उत्पादनको वातावरण चाहिँ कसले बनाउनु त सरकारले बनाउनु पर्ने होला
3: सरकारले बनाउनु पर्यो त्यही भएर सहकारीहरूलाई पनि जस्तै हामीले अलिक बढी के गर्यौं सरकारले हामी त अब माग्ने भयौं सरकारले पनि बढी चाहिँ उत्पादनमूलक सहकारी दर्ता नगरिकन यो बचत ऋण दर्ता गरिदियो कि बचत ऋण चाहिँ यसो हेर्दाखेरि चाहिँ मैले अहिले सुरुमा भने सजिलो जस्तो लाग्यो मान्छेहरूलाई सरकारले पनि फटाफट दर्ता गरिदियो यसले के गर्यो पैसा किन्नेर बेच्ने मात्रै गर्यो कि त्यो अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने अर्को एउटा संस्था मात्रै जन्माए जस्तो भयो कि उत्पादनमूलक बजारीकरण गर्ने सहकारीहरू बनाउन सकेन अथवा अलिअलि बनाए पनि त्यसलाई चाहिँ त्यो खालको वातावरण दिन सकेन त्यसले गर्दा संस्थाहरू पनि उत्पादनमूलक संस्थाहरू बनाउनु पर्यो सहकारी स्वयं उत्पादनमूलक सहकारी बन्न सक्छ नि त केही चाहिँ जस्तै हामीले दुग्ध उत्पादक सहकारी देख्छौँ कृषिको सहकारी देख्छौँ तर एकदम स्मल लेभलमा सानो स्केलमा छ त्यो अलिकति लार्ज खालको चाहिँ जस्तै हामी त बचत ऋण भयौँ ब्याङ्क जस्तो मान्ने भयौँ मान्छेहरूले, तर उत्पादनमूलक उत्पादन गर्ने सहकारीहरू व्यक्तिलाई पनि उत्पादनमा ल्याउने वातावरण बनाउने, सहकारीहरूलाई पनि अब उत्पादनमा चाहिँ अलिकति बढी जोड्ने खालको पोलिसी आयो भने बल्ल यो पैसा हामीसँग भएको अहिले फ्रिज भएको पैसा लिक्विड भएको चाहिँ पैसा चाहिँ बल्ल परिचालन हुन्छ, त्यो आउनुपर्छ भन्ने लाग्छ।
1: हामी अब यो बारीदेखि बजारसम्मको उत्पादनलाई जोड्ने भने त्यसले केही असर राम्रो असर गर्थ्यो होला
3: हो लगानको त त्यही त मैले भन्न खोजेको सहकारीहरू गाउँ गाउँमा छन्, बजारदेखि गाउँ गाउँमा छ होइन, बजारको उत्पादन गाउँमा लाने गाउँको उत्पादन बजारमा ल्याउने खालको त्यो चाहिँ अथवा भनौँ न बजारको दूध अथवा गाउँको दूध भनौँ एउटा उदाहरणको लागि गाउँ घरमा सबैले गाई भैँसी पाल्छन् सजिलो छ होइन, गाउँको दूध बजारमा ल्यायो बजारको पैसा गाउँ लान सक्यो भने बल्ल त्यो च्यानल चाहिँ के हुने भयो हाम्रो चाहिँ सर्कुलेट हुने भयो अथवा केही भयो भने जाम भयो कि त्यसो त्यो खालको सर्कुलेट गर्नको लागि नेटवर्किङहरू चाहिँ सरकारले डेभलप गरिदिनुपर्छ, सहकारीहरू पनि आफू जस्तो उत्पादनमूलक सहकारी छ भने उसले उत्पादनमै ध्यान दिनु पर्यो, हामीले त त्यो मेम्बरहरूलाई त्यो किसानहरूलाई होइन लोन दिने हो नि त सफ्ट लोन दिने हो जस्तो मैले भने 5% इतिहासमै सस्तो लोन हो कि
1: त्यो रोयलमा यो खालको अभ्यासमा हुनुहुन्छ कि हुनुहुन्न साना घरेलु उद्यमीहरूलाई यो डिजिटल बजारसँग जोड्न त सकिएला नि
3: जोड्न सकिन्छ त्यही भएर अहिले हामीले भनौँ न अब 50,000 तीन लाखसम्म त बिना रितो नै महिलाहरूको समूहमा लोन दिइरहेकै छौँ त होइन एउटा त्यो अनि त्यसपछि उहाँहरूको उत्पादनहरूलाई बजारीकरण गर्ने प्रचार प्रसार गर्नलाई चाहिँ हाम्रो मेम्बरले उत्पादन गरेको त्यस्तो उत्पादनहरूलाई हामीले सहकारी कोशीले घर भनेर चाहिँ रोयलको आफ्नै बिल्डिङमा तल एउटा चाहिँ प्रदर्शनी चाहिँ केन्द्र छ त्यहाँ चाहिँ कोशीले घर छ नि हाम्रो अनि त्यहाँ हाम्रो कति मेम्बरको त त्यहाँ प्रोडक्टहरू उत्पादन त्यहाँ राख्दैछौँ त्यहाँबाट बिक्री पनि गर्दैछौँ त्यहाँबाट प्रचार प्रसार पनि गर्दैछौँ होइन हामीले डिजिटल्ली हाम्रो प्रचार प्रसार गर्दैछौँ भने चाहिँ त्यो नेटमा हाम्रो तर्फबाट हाम्रो पहलमा त अलिअलि गरिरहेछौँ। मैले भन्न खोजेको कुरो यसलाई अलिकति सरकारको पनि एउटा सहयोगमा अझै लार्ज स्केलमा कसरी यो नेटवर्क अझै डेभलप कसरी चाहिँ विस्तार खालको चाहिँ बनाउने भन्ने कुरामा चाहिँ हामी सरकार सहकारी अथवा चाहिँ उत्पादन गर्ने किसान जोडिनै सक्यो भने राम्रो होला भन्ने लाग्छ मलाई चाहिँ।
1: यो शिव्र बजारको मागबीचको अन्तरलाई कम गर्न शिक्षा तालिम यो प्रणालीमा केही परिवर्तन गर्नुपर्ने छ
3: त्यही हो। अब मैले देखेको चाहिँ के हो भने हामीले सिप सिकाउँछौँ, सिप सिकाइसकेपछि उसले काम गर्ने ठाउँ पाउनु पर्यो कि कहिलेकाहीँ सिप पनि सिक्छ काम पनि गर्छ काम पनि पाउँछ उत्पादन हुन्छ अनि त्यो उत्पादन कहाँ लाने भन्ने कुरा चाहिँ को ग्यारेन्टी छैन। त्यही भएर कहिलेकाहीँ किसानहरूले उत्पादन गर्छ र बजार पाएन भनेर चाहिँ रोडमा पोख्ने चलन छ। के चाहिँ हुनु पर्यो भने हामी त अब सफ्ट लोन सफ्ट हिसाबले सहकारी बचत ऋणले चाहिँ लोन दिने हो, मेम्बरले चाहिँ अब उत्पादन गर्छ सरकारले के गरिदिनु फेरि पनि सरकारसँग चाहिँ आइपुगेको सरकारले के ग्यारेन्टी गरिदिनुपर्छ भने तिमीहरू उत्पादन गर गाउँमा लो फलफुलको उत्पादन गर होइन दुधको उत्पादन गर अरू चाहिँ तरकारीको उत्पादन गर बजार चाहिँ हामी चाहिँ सेक्युर गर्छौँ बजार हामी किनिदिन्छौँ। लोकल गभर्मेन्टले भन्नु पर्यो वडाले भन्नु पर्यो नगरपालिकाले महानगरपालिकाले भन्नु पर्यो कि त्यसो भयो भने के हुन्छ भने किसानहरूले ढुक्क हुन्छ त्यो त्यो च्यानलमा हामी पनि सँगसँगै हुन्छौँ हामीले पैसा दिने उहाँले चाहिँ लगानी गर्ने त्यो लगानी गरेको आउँछ फेरि चाहिँ त्यो त्यही भएर चाहिँ त्यो सरकारले चाहिँ तिमीहरूको दुध चाहिँ खेर जान दिनु हामी किनिदिन्छौँ भन्ने खालको भयो कि अहिले त के हो भने आफ्नो आफ्नै च्यानलमा बेचिया छ होइन कहिले सस्तोमा पाएछ कहिले महँगोमा छ कहिले त्यो ग्याप भइरहेको छ। त्यसले गर्दा हो त्यो कुरामा सरकारको निगरानी प्रवर्धन चाहिँ सरकारको त्यहाँनिर आउनु पर्यो। त्यसो भयो भने उत्पादन पनि बढ्छ भएको उत्पादनको बजार पनि पाउँछ बजार भाव पनि पाउँछ त्यसो भयो भने चाहिँ कहाँनिर चाहिँ यो ल्याप्स भइरहेछ भन्ने कुराको अनुसन्धान भएन कि।
1: सहकारी बैंकिङ उद्यमशीलता र यो रोजगारीलाई एउटै आर्थिक चक्रमा जोडेर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन त्यस्तो ठोस योजना चाहिन्छ होला नि
3: हो त्यसको लागि सरकारले अथवा स्थानीय सरकारले अथवा चाहिँ संघ सरकारले भनौँ सहकारीको पोलिसीहरू यसको नीतिहरू चेन्ज गर्छ नि कहिलेकाहीँ नीति नियम ऐन कानूनहरू परिवर्तन गर्ने बेलामा के चाहिँ गर्नु पर्यो भने राम्रोसँग चलिरहेको संस्थाहरूसँग पनि सोध्नु पर्यो कि अहिले त के छ भने हाम्रो प्र्याक्टिस चाहिँ सहकारी संस्थाहरू बिग्रियो त्यो बिग्रिएको संस्था उसले चाहिँ समस्याग्रस्त भयो कहीँ चाहिँ अब घोटाला गरे अथवा कहीँ के गर्यो भने त्यसलाई रोक्नको लागि मात्र कानून आएको जस्तो छ कि अथवा बिग्रिएको संस्थालाई हेरेर सहकारीको कानूनहरू बनिरहेको छ कि त्यस्तो होइन कि गुड प्र्याक्टिस बेस्ट प्र्याक्टिस गरिरहेको संस्थाहरूले कसरी बेस्ट काम गरिरहेछ उनीहरूको अनुभव हेरेर पनि कानून बन्नु पर्यो कि त्यसो भयो भने बल्ल चाहिँ ए यस हामीले त यसरी चाहिँ सफलता पाइरहेछौँ त यसरी गरौँ न मेम्बरलाई यसरी चाहिँ यो कुराको सिपहरू सिकाउनु यो कुराको ज्ञानहरू दिनु भन्ने कुरा हाम्रो आफ्नो तर्फबाट चाहिँ सिकेको कुराले चाहिँ सफल भइरहेछौँ त भनेपछि सफल भएको सहकारीहरूको त्यो अनुभवहरूलाई लिएर चाहिँ कानूनमा चाहिँ त्यहाँ चाहिँ रेप्लिकेट गर्नु पर्यो अनुसरण गर्ने खालको उहाँहरूलाई चाहिँ त्यो उहाँहरूको सुझाव लिनु पर्यो त्यो खालको उसमा वातावरण देख्दैन त्यसले गर्दा चाहिँ फलाउन सहकारी बिग्रियो ए त्यहाँ त एउटा ठाउँमा त्यो भयो भनेर सबै ठाउँ त्यो हुँदैन त त्यहाँ सञ्चालकले ऋण लिएरैछ सञ्चालकले नतिरेको कारणले के भयो त्यहाँ सहकारी बिग्रिया रहेछ ए अब सञ्चालकले लोन दिनै हुन्न भन्ने पोलिसी बनायो कि जबकि सञ्चालकले लोन लिन तिरिराख्छ उसले धितो लिएर चाहिँ तिर्छ भने त्यो त सहकारी हो नि त सहकारी किनभने सहकारी हो अर्को सहकारीको सञ्चालक अर्को सहकारी सदस्य बन्न हुँदैन भनेछ आफ्नोमा लोन नपाउने बित्तिकै ऊ अर्कोमा जानुपर्छ अर्कोमा सदस्य बन्न पाइँदैन फेरि अनि त्यहाँ बन्न नपाएपछि कहाँ जानु पर्यो ब्याङ्कमै जानु पर्यो अनि ब्याङ्कमै जानुपर्छ भने सहकारी किन भन्ने क्वेसन आइरहेछ होइन अनि सहकारीको सञ्चालकले त्यहाँबाट लोन आफू धितो राखेर पनि लोन लिन पाउँदैन भने को सञ्चालक बन्न खोज्छ त फेरि सञ्चालक बन्ने मान्छे पाइँदैन क्यो भन्ने कुरा त्यसो भए त्यो नीति बनाउने बेलामा सरकारले चाहिँ अलिकति त्यस्तो खालको बेस्ट प्र्याक्टिस गरेका संस्थाहरूको पनि अनुभव लिएर चाहिँ बनायो भने कहीँ न कहीँ एट्याचमेन्ट होला नभए त्यो ग्याप है हामीले तपाईँहरू भने जस्तै त्यो फेरि
4: सरकारले त्रिपक्षीय सम्बन्धको कुरा गरिदियो भने यसले अलि सहज हुन्छ
3: अलि सहज हुन्छ
4: हाम्रो प्याट्रिक्समा रहेका र केही त्यो खस्कत अवस्थामा रहेकालाई र आफू एउटा मेडिएटर भएर बसिदियो भने केही कुरो त्यहाँबाट आउन सक्छ
3: एकदम एकदम हो
4: अब अघि रोयलको योजना पनि सुनाउँदै हुनुहुन्थ्यो कस्तो कस्तो खालको ती योजनाहरू गर्दै हुनुहुन्छ कामहरू
3: यो 2500 हामीले चाहिँ सदस्यसँग जोडिने विषयहरू समुदायसँग जोडिने विषयहरू त्यसपछि अब हामीले 25 वर्षसम्म के हासिल गर्यौं त भन्ने कुरालाई ब्ल्याक एण्ड व्हाइटमा बाहिर ल्याउने कुराहरू जस्तै हामीले विभिन्न स्कूलमा गएर विद्यार्थीहरूलाई सहयोग गर्ने कुराहरू शुरूआत गरेको छौं अब हामीले पोखराका 25 ठूला सहकारीसँग अन्तर सम्वाद नीति सम्वाद गरेर एउटा कार्यक्रम गरिसकेका छौं होइन त्यसपछि हामीले भनौँ न अब मैले भने विभिन्न खालको सिपमूलक तालिमहरू मेम्बरहरूलाई जोडेर चाहिँ तालिमहरू गर्ने कुराहरू गरेको छौं अनि हामी त्यसपछि अब समुदायमा जाने कुराहरू अझै समुदायसँग जोडिएर चाहिँ युथहरूसँग जोडेर जाने कुराहरू होइन अब युवासँग अब सहकारी पदयात्रा भने जस्तै अब कुनै गाउँहरूमा जाने त्यहाँ सहकारीको प्रचारहरू गर्ने त्यस्तो कुराहरू अनि 25 वर्षमा हामीले गरेका चाहिँ असल अभ्यासहरूलाई चाहिँ भोलि डकुमेन्टेसन गर्ने कुराहरू डकुमेन्ट्री बनाउने कुराहरू होइन अनि समापन हुने बेलामा चाहिँ भनौँ न सम्मानका कार्यक्रमहरू सहकारीको क्षेत्रमा काम गर्ने हरेक भनौँ न अब समाजका चाहिँ त्यस्तो खालको व्यक्तित्वहरूलाई चाहिँ सम्झिने कुराहरू लगाएर अनि अब आफूले भनौँ न अब भोलि के दिने अब अहिलेसम्मको कुराहरूलाई चाहिँ एउटा कथावस्तु अथवा एउटा इतिहास चाहिँ रहने गरी त्यो खालको कामहरूमा चाहिँ जोड्ने कुराहरू भनेपछि विद्यार्थीदेखि वृद्धसम्म अथवा वृद्धहरूलाई सम्मान गर्ने कुराहरू हो त्यो खालको कुराहरूमा जोडेर चाहिँ केही उद्यमीहरू पनि तयार गर्ने केहीलाई सम्मान गर्ने केहीलाई सम्झिने इतिहासहरू कोर्ने त्यसलाई एउटा चाहिँ पब्लिक गर्ने 25 वर्षमा हामी कहाँ आइपुगेका छौँ हामी मात्रै होइन हामीले चाहिँ अब समाजलाई सरकारलाई यो खालको योगदानहरू दिएछौँ भने एउटा बाटो डोर्याउने अरूको लागि पनि ए रोयल्ली जतिको हामीले पनि गर्न पाए हुन्थ्यो भन्ने होस् भन्नलाई त्यो गरेको कुरा कतिले गरेको कुरा आफै भित्र सीमित रहेछ हामी चाहिँ बाहिर ल्याउने त्यो हिसाबले चाहिँ हो शिव हस्तान्तरण हुनैपर्छ जस्तै मैले भीमगुरुङले सिकेको कुराहरू मेरो चाहिँ अब फलोवर्सहरू मेरो चाहिँ भनौँ न सेकेन्ड लाइन लिडरहरूले चाहिँ मैले चाहिँ त्यो सिकाउनै पर्छ दिएर जानै पर्यो होइन भनेपछि रोयलले सिकेको कुरा अर्को सहकारीले सिक्यो भने समाजमा यस्तै अलिकति सफल सहकारीहरू बढ्दै गयो भने के हुन्छ बल्ल सहकारी क्षेत्र राम्रो हुन्छ त्यसले गर्दा हामी आफू राम्रो भयो अरू जता गइजाओस् भन्ने खालको सोचमा होइन कि अरूलाई पनि सिकाउने
4: भनेपछि भार अर्को पनि थपियो अब सफलताको कुरा एनिहाउ सुनाउनै पर्छ
3: अर्कोलाई सिकाउने अर्कोलाई पनि बनाउने त्यो हाम्रो चाहिँ एक खालको एउटा उद्देश्य भनौँ न आफ्नो एउटा आफ्नो जस्तो एउटा बनाउने त्यो प्रतिस्पर्धी होइन कि उसलाई चाहिँ सहकार्यमा ल्याउने होइन उसलाई पनि सिकाउने त्यो खालको कुरा गर्छौँ नि हामी किनकि सहकारी त एकदमै त्यो इन्टर कोअपरेटिभ अन्तर सहकारी पनि एउटा सम्बन्ध कुराहरू छ क्या त्यसले गर्दा हामीले अर्को सहकारीलाई पनि आफूले गरेका कुराहरू सिकाउँछौँ त्यो अभियानमा हो
4: हस् सर सहकारीका यी कुराकानीहरू वित्तीय साक्षरताका कुराकानीहरू वित्तीय उद्यमशीलताका यी कुराकानीहरू आगामी श्रृंखलाहरूमा पनि जोडाउला यो 25 वर्षीय यात्रा 25 कार्यक्रमसँग तपाईँहरू जोडिनु भएको छ विभिन्न समय सन्दर्भ अनुसार जोडिने क्रम पनि छँदैछ एउटा सहकारी क्षेत्रमै लगेर रोयल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थासँगै जोडिएर एउटा आइडल पर्सन पनि बन्न सक्नु भएको छ यो सिट यहाँलाई नै भन्नुभयो अरूलाई पनि म हस्तान्तरण गर्न चाहन्छु त्यो हस्तान्तरण गर्ने क्रम पनि रहिरहोस् आजको लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
3: हस् तपाईँलाई पनि यो तपाईँहरूको एउटा मिडियाबाट मलाई आफ्नो केही कुराहरू र सहकारी कुराहरू सुन्ने सुनाउने एउटा चाहिँ मौका दिनुभयो म फेरि पनि सहकारी कर्मी साथीहरूलाई यति निवेदन गर्न चाहन्छु यतिखेर हामी एउटा पोलिसी ट्र्यापमा छौँ लिगिडिटी ट्र्यापमा छौँ सहकारी एउटा परीक्षाको घडीमा छ यस्तो बेलामा आत्तिनु हुँदैन एकदमै सोचबुझको साथ काम गर्नुपर्छ हामी अहिले पनि फेरि पनि विस्तार होइन सुधार गर्ने बेलामा छौं सम्पूर्णलाई यो खालको एउटा सन्देश प्रवाह गर्छु तपाईँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु हस् थ्याङ्क यू
4: हुनुहुन्थ्यो पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत भीम गुरूङज्यू हामीसँग कुराकानी गर्दै अर्को श्रृंखलामा आज फेरि भेट्छु अरविन्दलाई धन्यवाद तपाईँका बाँकी पल सुखद रहन् नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड़ 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड़। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड़ शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड़ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: रंग बहार
5: वर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: वर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्जर पेन्ट।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581.
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0615881598251990190।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात।
0: अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0615881598251990190।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।

0: बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: ठंडू बा पीड़ा हरी बा दुर्गा को पीटाओ को दुखन थी मैं दूर करने ठंडू बा एक बाम तीन काम ठंडू बा
3: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ।
4: के तपाईं यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशफिल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न संपर्क गर्नुहोस्। सम्पर्क फिशरल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
8: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको

0: पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: Home Care Sewa, Home Care Sewa.
1: Hello Home Care, Doctor Nurse, Caregiver ko Sewa, Ayo Ghar Ghar.
0: Ki Hazur ko Ghar ma, Briddha Ama Buba, Baje Baje, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Pariwar ka Sadasyalai, Vishesh Hersha Chahinchha, Ra Aafno Pesha, Byabasay Ra Badhyata Le, Pariwarjan Lai, Paryapta Vishesh Hersha Ra, Samay Dina Milireko Chaina.
1: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Sewa Le, Sewa Grahi Ra, Pariwarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardachha.
0: Hamra Sewa हरू वृद्ध बुबा आमाको नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997 पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस प्राली न्यूरल पोखराले विभिन्न प्रकार का विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर पविन थापा डाक्टर सुभाष गुरुङ
0: जनरल एंड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिशियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
1: यूरोलॉजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी छाला विज्ञान वेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
5: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
6: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ
6: ई सेवा सबै सधैँ सँगै

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline, 01-597-0611.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 01-4333-342-433-640।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 01-5781-5782।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखौ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9856000536

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता 10 अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर पुरुष कर्पोरेट दौड 5 किलोमिटर साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड स्थान पोखरा रंगशाला मिति यही असोज 3 गते शनिबार उपस्थिति बिहान 6 बजे दौड शुरू हुने समय ठीक 7 बजे स्मरण रहोस् उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ.
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म.
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834.
5: फिस्टल आइबीएफ केन्द्रमा जाऊ. अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आइबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ. युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्. आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ. कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ. थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा. फोन 061-588-115, 98-251-98-190.
8: सुवर्ण अवसर.
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
8: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
9: फोन 061-590-162, 590-163.
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
11: आजै बुक गर्नुहोस् landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761800253।
0: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष

0: सुन्ना सत्ताईस उन्तीस।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: 93.4

0: Pare Toki Nagari Pokrama, Metro City Hospital Prali, Citizens of Pokrali, Bibina Kisimka, Bisasaga Chigit Saksewarko, Upachar Lyaku Zan Karigaraudas Home,
1: Hamra Sewaharu,
0: Heart Journey, Nasatata Merudanda Rog,
1: General Surgery, Sabai Prakarka Operation Sewa,
0: Mirgola, Tata Mutro Rog, Euro Surgery,
1: Pet Chati, Mutu, Thairetata Madumiharu,
0: Neuro Surgery Sewa,
1: Bal Rog,
0: Nakkan Tata Ghati Rog,
1: Manasik Tata Isnayu Rog,
0: Prasuti Tata स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरु अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Seva,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Okhura R. Srijanachok Kaski,
0: Phone 061-574-648-579.
2: Aba sunnuhos, Sri Steel's Radio Katha, Bhag 2. Sarvajiko Parivar, Sabai Chaheka Hunchan. तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 डीले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 0161 411 777, मोबाइल 98560 89 277।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 0161 454 689, 452 715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061 578 161 578 162।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0186586536, मोबाइल 9856000536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: రేడియో అన్నపూర్ణ 93.4.
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड़ 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड़। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड़ शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड़ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
6: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असौ 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
8: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-010-1

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
9: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड़ 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड़। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड़ शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड़ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
9: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
9: वेबसाइट www.pokharamarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि यो आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हामीलाई विभिन्न माध्यम मार्फत एकै साथ सुनिरहनु भएको छ। इन्टरनेटको माध्यम मार्फत विश्वभरि र फ्रिक्वेन्सी मोडुलेसन यानि कि एफएम ब्यान्डको 93.4 मेगाहर्ज मार्फत पोखरा यो गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशको केही भागमा हामी प्रत्यक्ष रूपमा सुनिन्छौं कार्यक्रम पोखरा कल इन यति बेलाको क्रममा। पूर्वान्न 11 बजेबाट मध्याहको 12 बजेसम्म आउने कार्यक्रम पोखरा कल इनमा छौं जुन कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं। होइन हिजो केही दिनमा टेलिफोनमा थोरै समस्या भएको कारणले गर्दा मैले कार्यक्रमलाई निरन्तरता दिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। र आज भने टेलिफोन पनि एकदम ठिकठाक छ, आज कुराकानी गर्नेछु म। स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 मार्फत र आज मिति 2083 साल असोज महिनाको 2 गते आज शुक्रबार हो, सेप्टेम्बर 18 तारीक 2026 हामी छौं। यो शुक्रबारको बसाई हो, शुक्रबारको बसाई असोज महिनाको बिहानको समयमा चिसो चिसो हुन थालेको छ, दिउँसोको समयमा पनि त्यति धेरै गर्मी चाहिँ छैन किनकि अब असोज महिना लाग्यो। होइन अब बिहानको समयमा यसो मर्निङ वाक निस्किनुभयो भने 5, 5:30, 6 बजेतिर चिसो चिसो हुन्छ कि। अब मौसम भनेको जाडो सुरु हुनलाई हो, गर्मी मौसमलाई हामी विदाई गर्दैछौं। मौसम परिवर्तनको बेलामा मानिसमा धेरै प्रकारका रोगहरू देखा पर्ने गर्छन्, त्यो चाहिँ ख्याल गर्नुहोला। अब असोज महिना भनेपछि यो दशैंलाई विशेष सम्झिन्छ कि, होइन नेपालीहरूको महान चाड भनेर पनि भनिन्छ। त्यही भएर अब अहिले चाहिँ अब टीका लगाउँदाखेरि त कार्तिक महिना नै पुग्छ, त्यसले गर्दाखेरि दशैंमा चाहिँ घटस्थापना सुरु भयो, सुरश्राद्ध भइ नै हाल्यो, हामी टीका लगाउँदा चाहिँ कार्तिक महिनामा लगाउँछौँ। होइन 2021 हुन्थ्यो भने अझ माहौल अझै तात्ने थियो, होइन कहिले 14-15 पर्छ, कहिले 2021 पर्छ, 22-25 पर्थ्यो भने अझै माहौल तात्ने थियो छिटो छिटो, होइन अब अहिले अलिक पछाडि छ, त्यही भएर पनि माहौल अलिक पछाडि, अब 15 कटेपछि अझै माहौल विशेष हुनेछ, सुरश्राद्ध सकिएर स्पेसल्ली दुर्गा पूजा सुरु भएपछि अझै माहौल बढी तात्नेछ। यो मैले थोरै यहाँलाई अपडेट गराएँ। अब अरू के छ त, यही नै हो। आज पनि नेपाल भूतपूर्व खेलाडी मञ्च को म एउटा जिङ्गल बजाएँ है त, उहाँहरूको भोलिको कार्यक्रम हो यो, तपाईँले यो महत्वपूर्ण छ, सुनिहाल्नुहोस्, त्यस पछाडि म फेरि आइहाल्छु है त, पहिले सुन्नुहोस् त एकपटक।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड़ 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड़। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार। शनिबार उपस्थिति बिहान 6 बजे, दौड़ शुरू होने समय ठीक 7 बजे। स्मरण रहोस् उक्त दौड़ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिस लिन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
0: ल यदि सुनेपछि तपाईँले थाहा पाउनुभयो नेपाल भूतपूर्व खेलाड़ी मंचले आयोजना गर्ने भोलिको दौड़को डिटेलमा सबै कुराहरू यहाँबाट आयो। मैले भन्नुभन्दा पनि यो जिंगल मार्फत नै तपाईँले धेरै कुरा थाहा पाइसक्नु भएको छ। यो प्रचार सामग्रीले सहयोग गर्ला नै भनेर मैले ठ्याक्कै यो कार्यक्रमको शुरूआतमै जोड़िहाले। भोलि सबैजना पोखराको सालमा भेटिन्छौ होइन। अब आज चाहिँ नेपाल भूतपूर्व खेलाड़ी मंचकै तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर छ। जो जोले फोन गर्नुहुन्छ उहाँहरू मध्येबाट एकजनालाई मैले यो प्राइज गोला पर्था मार्फत प्रदान गर्नेछु, जुन आकर्षक गिफ्ट ह्याम्परको रूपमा रहेको छ। होइन 11:08 गएको छ स्टुडियो घडीमा। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला होइन। अब कोही घरमा खाना खाँदै खाना बनाउँदै खाना खाएर बसिसक्नु भएको छ, अथवा अफिसतिर हुनुहुन्छ काम गर्दै सुन्दै हुनुहुन्छ होला होइन। अब अरू के छ त, कोही गाडीमा हुनुहुन्छ होला सुन्दै हुनुहुन्छ होला, कोही गाउँघरतिर हो भने यसो काम गर्दै केही बाख्रा होइन गाई बस्तुहरू चराउँदै सुन्दै पनि हुनुहुन्छ होला, कोही यताउता काम गर्दै सुन्दै हामीलाई बसिरहनु भएको छ। ठिक छ, पसलमा हुने साथीहरू हुनुहुन्छ होला, पसलमै बसेर सुन्नुहोस्, व्यापार गर्नुहोस् होइन। खाली समयमा टक्क सुन्नुहोस् रेडियो अन्नपूर्ण 93.4 भन्छ नि त होइन। त्यस पछाडि गाडीमा हुनुहुन्छ होला, तपाईँको दिन पनि शुभ रहोस्, आफ्नो गन्तव्यतर्फ दौड़िरहनु भएको छ होला होइन। त्यो गन्तव्य भेटाउनको लागि तपाईँलाई पनि धेरै धेरै साथ सहयोग समर्थन होइन शुभकामना सबै छ कि। ल ठिक छ, कार्यक्रममा हामी त्यही हो, गीत संगीत तपाईँसँग कुराकानी र केही स्पेसल्ली कुराकानीकै क्रममा होइन अब के भन्छ यो एउटा एउटा विषयवस्तु निकाल्दा गफ गफ भइ नै हाल्छ। आकर्षक गिफ्ट ह्याम्पर त तपाईँहरूकै लागि हो, भोलि बिहान दौड़ हुँदैछ त्यो थाहा नै छ, यहाँले अघि सुनि पनि हाल्नुभयो। बाहिर एकदमै घाम लागिरहेछ, पारिलो भन्नुपर्छ कि अहिले चाहिँ। ठिक छ, कार्यक्रममा तपाईँको सहभागिताको अपेक्षा मैले गरिरहेको छु। 061-543-0040 मार्फत के छ अपडेट हेरौँ है त थोरै। अपडेट हेर्दाखेरि अब यतिखेर पोखरा आसपासमा साँझ साँझमा ठ्याक्कै ठ्याक्कै पानी भइरहेछ। गैरातीदेखि गण्डकी पूर्वका धेरै ठाउँमा मध्यम र ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा 68.6 मिलिमिटर वर्षा भएको छ। यस्तै गोर्खा लमजुङ सुनसरी झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको, आज पनि धेरै ठाउँमा पानी पर्ने भनेर भनिएको छ। र यो पृथ्वी राजमार्गको धादिङको माझीटारमा हिलोका कारण अवरूद्ध बनेको सड़क खुलेको छ र हिजोबाट नै यो जुन कृष्णभीर भनिन्छ होइन कृष्णभीरमा पहिरो खसेर सड़क नै अवरूद्ध भएको थियो, त्यो चाहिँ पूर्ण रूपमा दुईतर्फी मात्रामा नै सड़क सञ्चालनमा आएको छ। अब संघीय राजधानी काठमाडौँ प्रत्यक्ष जोड़िएको छ, मेन लाइफलाइन भनेरै चिनिन्छ पृथ्वी राजमार्ग। निर्वाध रूपमा गाड़ीहरू सञ्चालन भएका छन्। सरकारले यो पहिरो गएको केही दिनमै नै त्यो भित्तो काटेर होइन अर्को सड़क राम्रोसँग तयार भएको छ, टुक्क साथ यात्रा गर्न सक्नुहुन्छ है त। अब काठमाडौँ जानको लागि तपाईँ दोधार हुनु पर्दैन, सिधै पहिला जस्तो थियो यथावत रूपमा अहिले गाड़ीहरू सञ्चालनमा छन्। यद्यपि जाम भने हुन सक्छ किनकि धेरै खाद्यान्नहरू बोकेका सवारी साधनहरू यताउता ओहोरदोहोर गर्ने हुँदाखेरि पनि अलिक जाम हुन सक्छ, त्यो चाहिँ ख्याल गर्नुहोला है त। यही नै भयो, अब आजदेखि 50 रूपियाँको नयाँ नोट आजदेखि प्रचलनमा आएको रहेछ। नेपाल राष्ट्र ब्याङ्कले 50 रूपियाँ दरको नयाँ डिजाइन तथा फरक विशेषता सहितको बैंकको नोट प्रचलनमा नै आएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले 2083 साल असोज 2 गतेदेखि साबिकै आकार र डिजाइनमा परिमार्जित विशेषतासहित 50 रूपियाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको हो। नयाँ नोटमा श्री नेपाल राष्ट्र बैंक, श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारबाट जमानत प्राप्त भनेर उल्लेख गरिएको छ। यो नोट नेपाल राष्ट्र बैंकको 50 रूपियाँको नोट यो हिजोबाट प्रचलनमा आएको छ, यानि कि आजबाटै प्रचलनमा आएको रहेछ, यो तपाईँले सम्झिनुहोला है त। ल अब अरू के छ त, ठिक छ ल, अरू खासै त्यस्तो सुनाउनु पर्ने कुराहरू केही पनि छैन होइन, अब कुराकानी त भइ नै हाल्छ। 061-543-0040 मार्फत अहिलेको लागि शुरूआतमा तीनवटा मुभीहरू आज फ्राइडे रिलिज अन्तर्गत छन्, झिङ्गे दाउ 2 होइन, त्यसपछि कार्की साइला, यी फिल्महरूले कस्तो सफलता प्राप्त गर्ने हेरौँ। यता पेन्सन बच्चाले पनि उत्तिकै राम्रो धमाकेदार प्रस्तुतिहरू दिइरहेको छ। हुन्छ ठिक छ, अब शुरूआतमा मैले यो दशैं सङ्घ रहेछ है झिङ्गे दाहुको सुनौ नि त, ठिक छ दशैं पनि अब आउँदैसक्यो के हो सुन्नलाई होइन। ए माया नजिकै सर भन्ने रहेछ दशैं सङ्घ रहेछ, सुनौ ठिक छ। चलचित्र झिङ्गे दाहु 2 बाट यो आवाज यहाँहरूको लागि कार्यक्रम पोखरा कलिनमा अवक्रममा

0: ओके चलचित्र झिंगे दाऊ दुईबाट यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरे। शान्तिश्री परियार र रामचन्द्र काफलेको यसमा आवाज थियो। यो गीत चाहिँ केही दिन अगाडि मात्रै युट्युब मार्फत सार्वजनिक भएको रहेछ र यो चलचित्र झिङ्गे दाऊ भने आजबाट प्रदर्शनमा आइरहेको छ। तपाईँ हेर्न चाहनुहुन्छ भने नजिकैको सिनेमा हलमा गएर यो फिल्म हेर्न सक्नुहुन्छ है त। ओके 061-543-0040 मार्फत कार्यक्रम पोखरा कलिनमा तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर खुला छ यहाँहरूसँग कुराकानी गर्नको लागि। यति बेला क्रममा अनिहरूबाट सबिन तपाईँको साथमै रहेको छु। पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष रूपमा कुराकानी गर्न म जुटिरहेको छु। खासै त्यस्तो विषयवस्तु र केही पनि छैन, यही म्याराथनकै बारेमा सँगसँगै अन्य विभिन्न विषयवस्तुहरूमा कुराकानी त हुनेछ। नेपाल प्रहरीमा तपाईँ सेवा गर्न चाहनुहुन्छ भने 334 जनाका लागि नयाँ भर्ना खुलेको छ। यो चाहिँ नेपाल प्रहरीले जनपथ प्रहरी समूह अन्तर्गत विभिन्न पदमा 334 जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको हो। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग अन्तर्गत वित्त विकास महाशाखा भर्ना शाखाले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। अब पक्कै पनि यस अन्तर्गत जनपथमा 211 जना, प्रहरी कार्यालय सहायक भान्सेमा 83 जना, प्रहरी कार्यालय सहायक हजाममा 15 जना, प्रहरी कार्यालय सहयोग कुचिकारमा 25 जना माग गरिएको छ। इच्छुक उम्मेद्वारले 12 असोजदेखि 10 कार्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नुहुनेछ है त। ल कोही अब राष्ट्र सेवक गर्छु म भन्न चाहनुहुन्छ भने तपाईँको लागि यो अवसर हुन सक्छ है त। 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ। तपाईँले पक्कै पनि थाहा पाउनु भएको छ होला भोलि विशेष दौड़ हुँदैछ। अघि मैले जिंगल मार्फत पनि सबै कुराहरू छलङ्ग बनाइसकेँ होइन। कर्पोरेट सुन्दै हुनुहुन्छ भने दर्ता गर्नुहोला, दर्ता गरेर चिप्स लानुपर्छ, चिप्स लिन पनि आउनुहोला। ओके भन्दै अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा वेलकम गर्छु। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? याम कार्की।
1: हजुर।
0: अनि के छ याम हालखबर? एकदम ठिकठाक छ। फेरि खोलातिर के के हुँदैछ?
1: है
0: यस्तै हो कहिले काहीँ। अनि के के छ फेरि खोलातिर हालखबर?
1: ठिकै छ सर, यसो हल्का मधुरो घाम लागिरहेको छ, त्यति गर्मी छैन।
0: ए
1: ठिकै छ सर।
0: अनि के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ, के छ दिनभरि आजको कार्यक्रम?
1: आज दिनभरि सर बसाइ नै त्यस्तै त्यस्तै छ सर, अहिले यतिखेर व्यवसाय पनि छैन, अहिले कुखुरा सुखुरा पनि निकालियो सकियो छैन, अहिले अब यतिकै बस्यो बसाइ।
0: किन किन छोडियो क्या कुखुरा?
1: छोडा त होइन सर, अहिले अब भर्खर खाली गरिहाल्यो, अब खर्चहरू सफल सफा गर्नु बाँकी छ।
0: ए फेरि अर्को लट अब दसैँलाई बनाउनु पर्यो नि त।
1: हजुर, अब खै तिहारतिरलाई निकाल्ने हिसाबले हाल्नुपर्छ कि?
0: ओके ओके ल ठिक छ। कति जति राख्नुहुन्छ कि एक लटमा?
1: एक लटमा त्यही 2025 सय।
0: ल ठिक छ, राम्रो हो त्यो पनि। अब बेला बेलामा फेरि खोर पनि सफा गर्नु पर्यो होइन, फेरि नभए के रोग
1: सफा नगरेर
0: त्यहीँबाट फेरि अनेक थरी निस्कँदो रहेछ कि? गाह्रो छ गाह्रो छ, जसो गरे नि सुख छैन भन्छन् कि त्यस्तै जस्तो होइन। ए मेरी बास्दै भने जस्तै होइन, जहाँ गएर जे गर्छु भने
1: पनि
0: गाह्रो
1: पर्यो।
0: टाइम पास भन्दा नि अब यसो आर्थिक उपार्जन पनि गर्नै पर्यो होइन, जिन्दगी चलाउनु पर्यो, त्यो सास त तलमाथि बनाउनु पर्यो होइन। फेरि सास तलमाथि भएन भने त सकिहाल्यो होइन, त्यही भएर ठिक छ, एकदम खुसी लाग्यो।
1: होइन धेरै लामै समय भयो सर, मैले पनि फोन नगरे, फोन नगरिरहन्थे पहिला त पछिमा धेरै लामो समय नै जस्तो भयो, 8-10 महिना भयो क्या?
0: धेरै नै समय भयो।
1: कार्यक्रम त सुनिरहन्छु, अब दैनिकै सुनिरहन्छु कार्यक्रम, तर कहिले कहिले नआउँदाखेरि कस्तो कस्तो।
0: ए ठिक छ, अब है ल ठिक छ, एकदम खुसी लाग्यो यहाँ, फेरि फेरि पनि सम्झिँदै गर्नुहोला, अहिलेको लागि छुट हस् ओके, सुन्दै गर्नुहोला है त। ओके यम कार्की हुनुहुन्थ्यो, हामीलाई स्याङ्जाको फेदी खोलाबाट फोन गर्नुभएको थियो। अब कहिलेकाहीँ बाध्यता परिस्थितिले गर्दाखेरि आउन भ्याइँदैन होइन, अब यस्तै हो। होइन त 11:23 स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन तपाईँले सुनिरहनु भएको छ। अनिरबाट सबिन तपाईँको साथमै छु। हामीलाई फोन गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 भएको छ। यहाँसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा हामी रहँदाखेरि तपाईँ टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ है। र नेपाल भूतपूर्व खेलाड़ी मंच जो पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था हो, यो संस्थाले पोखरामा दौड़ संस्कृतिको विकास, स्वच्छ पोखरा स्वच्छ पोखरेली भन्ने एउटा उद्घोषका साथ दौड़ प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ। अर्को कुरा खासमा कस्तो भन्दाखेरि यो स्वास्थ्य होइन, तपाईँको स्वास्थ्य अब काम गरून् जेल मजाले गर्ने होइन, त्यस पछाडि अनि जब हस्पिटलको बेडमा पुगिन्छ नि तब मात्र मान्छेलाई चेत खुल्छ अरे कि। त्यही भएर आफू स्वास्थ्यप्रति पनि एक घण्टा सचेत बनाऊ न, कन्सेप्ट चाहिँ त्यस्तो हो कि खास उहाँहरूको होइन। स्वत स्फूर्त रूपमा अब दौड्यौं, एक ठाउँ भेला हुने दौडिने होइन, पोखरा रङ्गशालामा भेला हुने त्यसपछि दौडिने, त्यो कल्चर खास विकास गर्न खोजिरहेछ। त्यो फेरि तपाईँ हाम्रो स्वास्थ्यको लागि हो कि, अरू त कुरै छैन केही पनि होइन। अर्को लागि एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहालौँ है त। नमस्ते।
2: हेलो, नमस्ते दाजु।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै?
2: बागलुङबाट पुनम मगर हो।
0: बागलुङबाट पुनम मगर, के छ पुनमको हालखबर?
2: सबै ठिकै छ मेरो त नि हजुरको।
0: मेरो पनि एकदम ठिकठाक छ। अनि सुनाउनुहोस् बागलुङतिरको हालखबर के छ?
2: सबै ठिकै छ भन्नुपर्छ, त्यतातिरको के कस्तो
0: छ? यतातिर ठिक छ, सबै ठिक छ बागलुङमा।
2: हजुर
0: है, केही न केही त बेठिक होला जस्तो लाग्छ मलाई फेरि। सबै ठिक त केही पनि हुँदैन कि मान्छेलाई त, बुझ्नुभयो नि? केही न केही केही न केही गडबड त छ जस्तो लाग्छ कि। तपाईँलाई रुगा लाग्यो जस्तो लाग्यो मलाई, त्यही गडबड रहेछ होइन? अनि सबै ठिक छ भन्ने कहाँ मिल्यो नि होइन, है? तपाईँलाई पनि ठिक हुनु पर्यो, अरूलाई पनि ठिक हुनु पर्यो भन्ने कुरा हो कि। ल अनि के सुनाउनुहुन्छ हामीलाई?
2: सुनाउनै पर्ने हो र?
0: सुनाउनै पर्ने त होइन, तपाईँको इच्छा।
2: ल
0: सुरु गर्नुहोस्।

भंडारी रुदर दैवी

0: भन्नुपर्छ।
1: ओके ल, धेरै धेरै धन्यवाद। यो मिठो के भनौँ, यसलाई आवाज भनौँ होइन त, फेरि फेरि पनि यस्तै आवाज सुन्न पाए मेरो कानहरू पवित्र हुने थिए है, मेरा मात्र होइन हामी सबैजनाका। ल हुन्छ, फेरि फेरि सम्झिँदै गर्नु होला, अहिलेको लागि छुटौँ है। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो बागलुङदेखि हामीलाई पुनम मगरले। ओके ल, धेरै धेरै धन्यवाद। यो मिठो के भन्नु।

0: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579 98560-26579।
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर, पुरुष कर्पोरेट दौड 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड शुरू हुने समय ठिक 7 बजे। स्मरण रहोस्, उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।

0: का लागि फेसबुक मा पोखरा म्याराथन मेन पेज हेर्नु होला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9856-0027-29।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट। रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: हेलो पोखरा कलिङ।
6: ओके, कार्यक्रम पोखरा कलिङ तपाईँ सुनिरहनु भएको छ। एफएम नाइनको 93.4 मेगा सँगसँगै हामी छौ। बर्जर पेन्ट हाम्रो साथमै छ, बर्जर रङ बहार होइन, बर्जर पेन्ट्सको साथमा कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ। र बर्जर पेन्ट्स भन्दा बित्तिकै अब यो दसैँको बेला छ होइन, रङ गड रङ आउनुपर्छ है, यसको लागि तपाईँले सम्झिनुपर्छ बर्जर पेन्ट्सलाई। रङको बहार, त्यहाँ अब आकर्षक प्राइजको पनि व्यवस्था छ है त। अब यामाहाको रेजेडार स्कुटर पनि छ, यदि सम्झिनुहोस्। 061-543-0040 तपाईँको टेलिफोनको घन्टी आउने ठाउँ हो, तपाईँले घन्टी बजाउनुहुन्छ त्यहाँ होइन। ओके, हामीलाई फेसबुक लाइभ मार्फत धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको छ, म एकछिन फेसबुक लाइभ कमेन्टहरूलाई लिन्छु। नफरत पनि कुनै गर्ने चिज हो र शान्त रहनुहोस्, दया देखाउनुहोस्, माफ गरिदिनुहोस् र जान दिनुहोस्। शुभरात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा गरिन्, सविन दाईको आवाज सुन्दा पनि बडो आनन्द आउने भनेर निकै लामो कमेन्ट गर्नुभएको छ। र पोखरा 10 उहाँले शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ, एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
7: नमस्ते,
6: कहाँदेखि को बोल्दै? हजुर, नवल परासीबाट। तपाईँको नाम? वेदना। चेतना के होला? चेतना मगर के छ हालखबर चेतनाको? एकदम ठिक ठाक छ। नवल परासीतिर के हुँदैछ?
7: अरू त केही छैन, सबै पुरानै हो, ठिकै छ। मौसम भन्नुपर्दा धुम्म धुम्म छ, घाम लागेको छैन त्यस्तै।
6: घाम लागेको छैन भनेपछि त पानी पर्ला जस्तो पो छ त
7: हजुर राति पनि परेको थियो कि
6: ल गजब गजब अनि के गर्दै हुनुहुन्छ त अहिले अनि
7: के गरेको छैन एकछिनपछि बाख्रा डुलाउने हो
6: ए है
7: हजुर
6: ल ठिक छ बाख्रा पनि डुलाउनु पर्यो अब आफूले खाएपछि बाख्रा पनि खुवाउनु पर्यो नि त खाना त होइन ल गजब केही सुनाउने चेतना
7: हजुर
6: केही सुनाउनुहुन्छ
7: है सुनाउनै पर्ने कुरो त केही छैन कि
6: मिठो गीत गाउनुहोस् न त त्यसो भए ल सुनिहालौ एउटा गीत
7: हजुर
6: एउटा गीत केही सुनाउ नि त आइसकेपछि ल एउटा गाउनुहोस् न त ओके सुरु गर्नुहोस्

0: त्यसले आउँदैन क्या आज भोलि त
1: ल आयो त मिठै गीत गाउनु हो त
0: नगाएको
1: बेला बेलामा यसो आउँदै गर्नु होला गाउँदै गर्नु होला अहिलेको लागि छुट्दै गरौँ है त
0: हस्
1: नमस्ते उहाँ हुनुहुन्थ्यो चेतना मगर हामीलाई नवलपरासीदेखि फोन गर्नुभएको थियो मिठो आवाजमा गीत पनि सुन्न पाइयो हामीलाई शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको छ उहाँ कमेन्ट मैले लिइसकेको छु पोखरा दश औद्योगिक क्षेत्रबाट हाम्रो नियमित श्रोता त्यस्तै हामीलाई विनोद पहाडी सरले कमेन्ट गर्नुभएको छ अघि फोन पनि गर्नुभएको थियो मैले ठ्याक्कै उठाउनु पाइनँ अर्को सर आउनुभएको थियो र उहाँसँग कुराकानी गर्न थाले अहिले कल ब्याक गर्छु म विनोद सर के छ हाल खबर सर नमस्कार सुन्दैछु है भन्नुभएको छ विनोद सरले मेरो कार्यक्रम सुन्नु भएन भने त अनि फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकदेखि हुनुहुन्छ विनोद पहाडी सर उहाँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र तपाईँ सबै उमेर समूहको लागि स्पेसली बच्चाहरूको लागि उहाँले यो उद्घोषण भाषण कला लगायत विभिन्न प्याकेजहरूमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहनु भएको छ तपाईँ पनि एकपटक पुग्नुहोला है त फ्रिडम ट्रेनिङ सेन्टर भनेर खोज्नुभयो भने भेटिहाल्छ है त विनोद सर थ्याङ्क यू है त अहिले कल ब्याक हुन्छ ल हामीलाई गंगा विकेले हेलो सबिनजी अहिले नयाँ बसपार काठमाडौँबाट सुन्दैछु विशेष कामले काठमाडौँ आएको अवस्था कृष्ण भीरको बाटो खुलेको छ गाडी भाडा पुरानै अवस्थामा फर्केको छ हामी आउँदा त खुब दुःख पाइयो दामन फिङरुङ पालुङ हुँदै दक्षिणकाली हुँदै आइपुगेको भन्नुभएको छ काठमाडौँमा त पानी परेको छैन पानी रमाइलो छ भन्नुभएको छ गंगा बिके हुनुहुन्छ उहाँले हामीलाई यति बेला काठमाडौँदेखि सुन्दै हुनुहुँदैछ नयाँ बस पार्कको बाटो है त थ्याङ्क यू सो मच गंगा सम्झिँदै गर्नुहोला धीरबहादुर गुरुङ हुन्छ भाइरल ज्वरोले हप्ता दिन जति फिस्टेल हस्पिटलको बसाएपछि घर फर्किए सबैको जय होस् भन्नुभएको छ हो ल धीरबहादुर गुरुङलाई एकदम गाह्रो बनाएछ यो भाइरल ज्वरोले गर्दाखेरि फिस्टेल हस्पिटल हाम्रो नजिकै आउनु भएको रहेछ अब के गर्ने तपाईँ आएको थाहा पाइएन नभए त भेट्नुहुन्थ्यो है त धीरबहादुर गुरुङ हुन्छ रामजोरको मध्यम पददेखि यति बेला हामीलाई कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि मैले गर्न चाहे है त के छ अरू हाल खबर ठिकठाक छ है नि त कार्की साइलाको एउटा गीत सुन्नुपर्छ अब यति बेलाको क्रममा चलचित्र कार्की साईलाई जुन आजबाटै यो फिल्म रिलिज हुँदैछ ओके यति बेलाको क्रममा यो आवाज तपाईँको लागि मैले प्रस्तुत गर्दैछु चलचित्र कार्की साईलाबाट त्यस पछाडि म उपस्थित हुनेछु

0: বিপ্লয়ীন আঘাত
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856625779 9856625779।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: रंग बहार रंग बहार,
7: वर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
6: वर्जर पेन्ट।
8: हेलो पोखरा कलिङ।
9: ओके, कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ। द प्रोग्राम इज ब्रट टु यू बाई बर्जर पेन्ट्स। बर्जर पेन्ट्सले आजको यो कार्यक्रम स्पोन्सर गरेको छ। बर्जर पेन्ट्स भन्दा बित्तिकै बिस्तारै दशैंको माहौल शुरू हुँदैछ। तपाईँ पनि घर रंगाउने सोचमा हुनुहुन्छ भने यानकि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ भने बर्जर पेन्ट्स रोज्नुहोस्। बर्जर पेन्ट्स रोजिसके पछाडि तपाईँलाई फाइदा के छ भन्दाखेरि केही न केही फाइदा त हुनु पर्यो नि त होइन। एक त बर्जर पेन्ट्स आफैमा राम्रो छ होइन, बर्जर पेन्ट्स एकदमै उत्कृष्ट छ, अब झ्याप्प फुलिँदैन, पानीबाट बचाउँछ, राम्रो छ होइन। अर्को कुरा के छ भन्दाखेरि तपाईँ लक्की ड्र मार्फत एमआरको एउटा स्कुटर पनि जित्न सक्नुहुन्छ, त्यो पनि भयो होइन। त्यस्तै अब एउटा टेलिभिजन पनि छ एलईडी, 350 भन्दा बढी उपहारहरू छन् कि, एउटा न एउटा त पर्छ कि होइन, के गर्ने अब म त सोचमा छु होइन, तपाईँ पनि पक्कै सोचमै हुनुहुन्छ होला होइन, एउटा न एउटा त सिगर पार्छु भन्ने सोचमा छु कि। त्यही भएर बर्जर पेन्ट्स इज ब्रट टु बाई दिस प्रोग्राम पोखरा कली, तपाईँले पक्कै पनि प्रयोग गर्नुहुन्छ कि। यति भएपछि त मलाई धेरै कुरा थाहा भइसक्यो, थप जानकारी त्यस्तो आवश्यक परे, नजिकैको बर्जर पेन्ट्सकोमा यसो गएर बुझ्नुहोस् त। तपाईँलाई त छोड्नै मन लाग्दैन कि, अरू त तपाईँले रङ्गै लिनुहुन्न कि, किनकि अब रङ लगाइसके पछाडि ढुक्क होस् न अलि समय, अनि त्यस पछाडि अर्को कुरा के छ भन्दा फेरि टलक्क बसोस् होइन, त्यस पछाडि त्यसले पानी पनि काटोस् राम्रोसँग भन्ने हुन्छ कि, त्यो भनेको त बर्जर पेन्ट्स नै होइन। दसैँको बेलामा घर चाहिँ ठिक्क सजाउन कसलाई मन हुँदैन र होइन, त्यही भएर ब्रजर पेन्ट्सलाई नै रोज्नु होला। अब त्यो रोजिसकेपछि तपाईँलाई फेरि घाटा छैन कि, 350 एउटा त 100% पर्छ कि, त्यो मैले ग्यारेन्टी पनि दिन्छु कि, ढुक्क हुनुहोस् होइन। त्यही भएर एउटा न एउटा त किन्न पर्ला र रङ, घर पनि रङ्ग्याउने उता प्राइज पनि पाउने, एउटा स्कुटर पाइयो भने त दसैँको बेलामा त माहौल त तातिहाल्छ त फेरि होइन। ल ठिक छ, ब्रजर पेन्ट्सलाई थ्याङ्क यू सो मच। अब हामीसँग जोडिनु भएको छ, प्रोग्रामको स्पोन्सर नै बर्जर पेन्ट्स हो भन्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ। अब धेरैजना साथीहरूले फोन गर्नुभयो आज कार्यक्रममा, तपाईँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। भोलि हामी बोखरा रङ्गशालामा भेटिन्छौँ होइन, भोलि दौड छ, सबै उमेर समूहमा दौड गर्दै आइरहेको छ, स्पेसली कर्पोरेट दौड हो। अघि कस्तो भयो भन्दा हाम्रो यहाँ पोखरा इन्टरनेटमा एकदम सर हुनुहुन्छ कि, सिओ कृष्ण सुविधी सर, उहाँले पनि ठ्याक्कै के छ यो सुन्नु भएको रहेछ, अनि के छ कहिले हो के हो भन्नुभयो, फ्याट गएर दर्ता गरेर आइहाल्नुभयो कि, चिप्स लिएर आउनुभयो, चेस्ट नम्बर लिएर आउनुभयो, यस्तै यस्तै सङ्घ संस्थाका साथीहरू होइन, अनि अब पत्रकारहरू हुनुभयो होइन, सङ्घ संस्थाका ब्याङ्करहरू हुनुभयो, धेरैजना सङ्घ संस्था भन्दा बित्तिकै एउटा न एउटा सङ्घ संस्थामा त आबद्ध सबैजना हुनुहुन्छ नि त होइन। अब अरू त नियमित हुने त छँदैछ होइन, त्यसमध्ये पनि महानगरपालिका 10 आमा समूहहरूको दौड आज छलफल पनि थियो, विशेष हुँदैछ भोलि पोखरा रङ्गशालामा हामी भेटिन्छौँ बिहान 6 बजे। आफ्नै लागि हो अब यो स्वस्थ पोखरा, स्वस्थ पोखरेली होइन, हामी आफ्नै लागि हो कि यो अरूको लागि होइन, यति सोचौँ होइन। भन्दै आजको लागि कार्यक्रमबाट सबैजनालाई थ्याङ्क यू सो मच। आज धेरैजना साथीहरूले फोन गर्नुभयो, कुराकानी गर्न पाइयो। ओके यहाँ ओके शिवले पनि म पाल्पाको परे, भोलि पाल्पा घर जाँदैछु, गाउँको कान्छोबाको 13 पुण्यतिथिमा हुनुभएको छ, ल राम्रोसँग जानुहोला। र हामीलाई धेर बहादुरले पनि बर्जर पेन्ट्स मेरो लामाचोरको घरमा र काँडेको घरमा पनि लगाएको छु, साह्रै राम्रो लाग्छ भनेर पनि जोड्नु भएछ, थ्याङ्क यू है त धेर बहादुर, उहाँले बर्जर पेन्ट नै युज गर्नुभएछ, ल यो पनि राम्रो कुरा हो। हामीलाई फोन गर्नुभयो एम कार्की, त्यस्तै पुनम मगर, चेतना मगर, र त्यस्तै धीरबहादुर गुरूङ, शिव विश्वकर्मा, गंगा बिके, विनोद पहाडी, कृष्ण परियार लगायत सबैजनालाई थ्याङ्क यू सो मच। इन्टरनेट मार्फत सुन्नुहुने सबैजनालाई थ्याङ्क यू सो मच। अन्तिम अन्तिममा छौँ, एउटा आवाज त सुन्दै छुट्टिनुपर्छ। आजको लागि विजेता एकजना साथी बन्नुभएको छ, विजेता साथीले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ भन्दै उहाँको नाम हो ओके एम कार्कीको नाम मेरो हातमा आएछ, उहाँलाई धेरै धेरै बधाई छ एम, तपाईँले नेपाल उत्तर खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ भन्दै अन्तिममा कक्का गीत जति सुने पनि सुनौ सुनौ लाग्छ कि यो गीत चाहिँ, यही गीत यहाँहरू सबैजनाको लागि छोड्दै विशेष धन्यवाद तपाईँ सबैजना फोन गर्ने धेरैजना साथीहरूको फोन सहभागी रह्यो, कक्का किकी यो गीत छोड्दै सबिनहरूको श्रृङ्खलासम्मको लागि छुटिन्छु, यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर में यामाहा रेजियर
0: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेन
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321 061-581-871
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले सिल्कको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
5: पालिखे ढाका टोपी महेन्द्रपुल हुलक कार्यालय नजिकै पोखरा फोन 526-483
6: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता जस अंतर्गत महिला कर्पोरेट दौड़ 3 किलोमीटर पुरुष कर्पोरेट दौड़ 5 किलोमीटर साथ ही पोखरा महानगर पालिका वड़ा नंबर 10 का आमा समूह को 3 किलोमीटर दौड़ स्थान पोखरा रंगशाला मिति यही असोज 3 गते शनिवार उपस्थिति बिहान 6 बजे दौड़ शुरू होने समय ठीक 7 बजे स्मरण रहोस उक्त दौड़ प्रतियोगिता पोखरा महानगर पालिका वड़ा नंबर 10 को सहकार्य में हुने जानकारी गराइन्छ पुनश्च आमा समूह दौड़ बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नु होला सम्पर्क 061588716
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-27-29।
2: फिस्टल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेब केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक
0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597

0: रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834.

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि
0: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ज पेन
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
6: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59 321 81 581
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
8: हाँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
9: हेलो
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 4343

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598 93.4

0: फिरता फिरता 20% सम कैश फिरता सैरे पनी चाहा पनी
1: कैश फिरता लिनु भएता
2: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना, उनी अर्कैकी बहिन मैक्लो भए।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0927-29।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट

0: रेडियो अन्नपूर्ण 93.4।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579, 98560-26579।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा, निभागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-992।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 TNT एक्सप्रेस द पिपुल नेटवर्क

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061-590-162-590-163
3: फिस्टुल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टुल आयुर्वेद केन्द्र फिस्टुल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-9084-46-525
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
7: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
6: मृगौला तथा मूत्र रोग युरो सर्जरी
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
6: न्युरो सर्जरी सेवा
7: बाल रोग
6: नाक कान तथा घाँटी रोग
7: मानसिक तथा स्नायु रोग
6: प्रसूति तथा स्त्री रोग
7: छाला यौन तथा कुष्ठ रोग
6: नेत्र रोग
7: दाँत तथा मुख रोग
6: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
7: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
6: सुविधा सम्पन्न आईसीयू सेवा
7: डिजिटल एक्सरे
6: सिटी स्क्यान सेवा
7: भिडियो एक्सरे इको कार्डियोग्राफी
6: इन्डोस्कोपी इसिजी इइजी पिटिए
7: फिजियोथेरापी युरोफ्लोमेट्री
6: केमोथेरापी
7: सुरक्षित गर्भपतन सेवा
6: होल बडी चेकअप हेल्थ प्याकेज
7: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
6: फोन 061-572-648-5782-849

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: दुकान पोखरा महेन्द्र पुलारी खो जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोक यहाँ मोहै
1: जगह मात्र आई रूपा कोट ज्योति सुनसादी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
0: समुदाय रवा ता कृवा ज्याल जाति कृवा छतैरा नत खैमा बिलन चन्नै यामो
1: रूपा कोट ज्योति सुनसादी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
0: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277। हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जन संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
8: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेंस

0: 20% ಸಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ
1: ಸೈಲೆ ಪನಿ ಚಹಾ ಪನಿ
2: ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಇನ್ನು ಭಾಯ್ತಾ
3: एनसेल पैक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं
6: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 98560279।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162

अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 योगसना डिजिटल प्रस्तुत गर्दछ

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्जर पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा।

0: bám tin cảm thân đu bám
1: luka kho ki tau ko tuk ni chin mai ara thân đu
2: bám aba thân đu bám regular ra ultra bazar ma upalabdha cha thân đu bám
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपालस नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433342463640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं,
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड़ प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड़ 3 किलोमिटर, पुरुष कर्पोरेट दौड 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड, स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड शुरू हुने समय ठिक 7 बजे। स्मरण रहोस्, उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर शिष लिन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251

वाटसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 93.4

0: मसाला मग मगाने
1: स्वाद जस्ते संबंध गांस ज्ञान मसाला
0: ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: रेडियो अन्नपूर्ण 93.4।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जिससे संबंध गास्त ज्ञान मसाला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फ्लाई दुबई उडान दिगो बनाउन छ महिनाको योजना आवश्यक भएको मुख्यमन्त्री पाण्डेको बनाई, सरकारवालालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़। वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्यबारे पोखरामा छलफल, एक्यापमा यो वर्ष 45 करोड़को कार्यक्रम सञ्चालन हुने। पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व गुञ्जन कार्यक्रम गर्दै 86 कलाकारले प्रस्तुति राख्ने। राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 औं साधारण सभा सम्पन्न, आगामी दिनका लागि विभिन्न योजना तय। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण भएको राष्ट्रसंघका विज्ञहरूको भनाई। क्यानाडालाई यूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी। र एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा संगीना वैद्य राखेप तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू हुन लागेको फ्लाई दुबईको अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन कम्तीमा 6 महिनाको योजना बनाएर अगाडि बढ़नुपर्ने बताउनुभएको छ। उहाँले उडानको दिगो बनाएको लागि सम्बन्धित सबै सरकारवालालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विश्व पर्यटन दिवस सेप्टेम्बर 27 तथा सेप्टेम्बर 23 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले शुरू गर्न लागेको अन्तर्राष्ट्रिय उडानलाई स्वागत गर्दै नियमित तथा स्थायी सञ्चालनको लागि गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा पोखरामा भएको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसाय, पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा तथा लेखनाथका उद्योग वाणिज्य संघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिले अन्तर्राष्ट्रिय उडानलाई नियमित र दिगो बनाउन आवश्यक सुझाव दिनुभएको थियो। कार्यक्रममा सहभागीले विदेश यात्रा गर्दा सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न आग्रह गरेका छन्। पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग र यात्रुको चाप बढ़ाउन निजी क्षेत्र, पर्यटन व्यवसाय तथा सर्वसाधारणको समेत भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो। गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरूङले फ्लाई दुबईको उडानलाई गण्डकी प्रदेशकै अभियानका रूपमा अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली पोखरा आउन आतुर रहेको उल्लेख गर्दै उडानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष शोभा गौतमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्र सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष जानुका पराजुली अधिकारीले फ्लाई दुबईको उडान सफल बनाउन संघका तर्फबाट आवश्यक सबै प्रकारको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर 23 अन्तर्राष्ट्रिय उडान शुरू गर्ने तयारी गरेको छ। उडानलाई स्वागतसँगै दीर्घकालीन रूपमा निरन्तरता दिन सरकारवाला पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताको लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधान समेत त्योभन्दा अझ अगाडि बढ़ेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचनाको प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टी व्यवसायिक आधार खड़ा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, राजनीतिलाई कमाउने माध्यम बनाउनु हुँदैन, त्यसैले सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ। सांसदको भूमिका सकिएपछि तपाईँहरूलाई अब आमदानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि शुरू गर्नुहोस् उहाँले भन्नुभएको छ। अन्तर्क्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सृजना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले जेनजी आन्दोलनका शहीद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्नो निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राख्नुभएको थियो। अन्तर्क्रियामा सांसदहरू बबलु गुप्ता, खिमा विक्क, पुष्पकुमारी चौधरी, श्रद्धा कुंवर छेत्री, स्मृति सेन्चुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरूषोत्तम शुभ प्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो। राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले नेपालको संविधानले परिकल्पना गरेको संघीयताको पुनः कार्यान्वयनको लागि अग्रसरता लिन सरकारलाई सुझाव दिनुभएको छ। बैठकमा प्रादेशिक सरकार विषयमा दलीय आधारमा धारणा राख्दै सदस्यहरूले अधिकार र कानून बिना प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने भएकोले प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्न आग्रह गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका मोहम्मद खालिदले संघीयताको सुदृढीकरणमा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले कार्य गर्न नसकेको बताउनुभयो। संविधानको अनुसूची पाँचमा उल्लेख भए अनुसार संघ सरकारबाट अति आवश्यक कानून निर्माण गरिएन, प्रहरी समायोजन भएन, प्रशासनिक संरचना हस्तान्तरण भएनन्, आवश्यकता अनुसार प्रदेशलाई कर्मचारीको व्यवस्थापन भएन। उहाँले भन्नुभयो नेपाली कम्युनिष्ट पार्टी नेकपाका उर्मिला अर्यालले मधेस प्रदेशका नागरिकले संघ प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासबाट सुशासन र विकास कार्य पर्खिरहेको उल्लेख गर्दै तत्काल त्यसतर्फ उचित कदम चाल्न सुझाव दिनुभयो। सुकुम्बासी मुसहर दुसाद लगायत समुदायले नागरिकता पाउन कठिनाई भोगिरहेका छन्। महिला आदिवासी जनजाति र दलितलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ उहाँले भन्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका रोशनी मेचेले नेपालको संविधानले संघ प्रदेश र स्थानीय तहबीच सहकारिता सहअस्तित्व र समन्वयको त्रिकोणात्मक सम्बन्धको परिकल्पना गरेको उल्लेख गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि अधिकारको अस्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आधारभूत कानूनको अभावको कारण जनताले सेवा सुविधा पाउन नसकेको बताउनुभयो। नेकपाका सुरेश आले मगरले गण्डकी प्रदेशको ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्धनबाट समृद्धि हासिल गर्ने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँले उपल्लो मुस्ताङ क्षेत्रमा रहेको युरेनियमको विस्तृत अन्वेषण गर्न आग्रह गर्नुभयो। एमालेका मीनासिंह रखालले प्रदेश र स्थानीय सरकारलाई सक्षम बनाउन संघीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। एमालेका रेखा कुमारी झाले मधेसका 72% घरधुरी अझै पनि चापाकलको पानी खान बाध्य भएको भन्दै तत्काल स्वच्छ पिउने पानी वितरणको प्रबन्ध गर्न सरकारलाई सुझाव दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकएफले चालू आर्थिक वर्ष 83-84 करिब 45 करोड़ रूपियाँ बराबरको कार्यक्रम सञ्चालन गर्नुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी अन्तर्गतको एकएफले शुक्रबार पोखरामा आयोजना गरेको मीडिया एंगेजमेण्ट फर वाइल्ड लाइफ क्राइम कन्ट्रोल एण्ड इन्भाइरोमेण्टल जस्टिस कार्यक्रममा आयोजना प्रमुख डाक्टर रविन कडरियाले बोर्डबाट प्रक्रिया पूरा गरी स्वीकृत भएका कार्यक्रम कार्यान्वयनमा लैजाने जानकारी दिनुभएको छ। उहाँका अनुसार एकएफले आफ्नो आमदानीका आधारमा वार्षिक बजेट निर्माण गर्दै आएको छ। गत वर्ष अपेक्षा गरिएभन्दा बढ़ी आमदानी भएकाले यस वर्ष पनि सोही आधारमा कार्यक्रम तथा बजेट तय गरिएको उहाँले बताउनुभयो। एकएफ प्रमुख कडरियाले संरक्षण क्षेत्रभित्र रहेका सबै होटल निगरानीमा रहेको जानकारी दिँदै अवैधानिक रूपमा सञ्चालित केही होटल हटाइसकिएको बताउनुभयो। विगतमा 200 बढ़ी होटल एकएपमा दर्ता भए पनि स्पष्ट नीति नहुँदा समस्या देखिएको उहाँको भनाइ छ। यसका लागि कार्यविधि तयार गरी पेश गरिएको र स्वीकृत भएपछि कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभएको छ। संरक्षण क्षेत्रभित्र रहेका ढुङ्गा गिटी बालुवा लगायत नदीजन्य पदार्थ बाहिर निकालेर स्थानीय तहको आमदानीको स्रोत बनाउनुपर्ने माग स्थानीय सरकारबाट आएको पनि कडरियाले बताउनुभयो। तर संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्ने भएकोले यस विषयमा स्पष्ट नीतिगत निर्णय आवश्यक रहेको उहाँले बताउनुभएको छ। एकएपले पर्यटन शुल्कबाट संकलित रकम खानेपानी सिंचाई पर्यटन पूर्वाधार पदमार्ग पुल तथा साना विकास आयोजनामा खर्च गर्दै आएको छ। बजेट निर्माणका क्रममा वडा अध्यक्ष तथा गाउँपालिकासँग समन्वय गर्ने गरिएको पनि कडरियाले बताउनु भएको छ। आगामी दिनमा पर्यावरणीय पर्यटनलाई व्यवस्थित गर्दै स्थानीय समुदायलाई जड़ीबुटीको दिगो संकलन प्राकृतिक स्रोत संरक्षण र आय आर्जनसँग जोड़ने कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनु भएको छ। कार्यक्रममा डाक्टर कडरिया सहित गण्डकीको वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पुणेश्वर सुवेदी र एकएपका संरक्षण अधिकृत राजन प्रसाद पौडेलले पनि प्रस्तुति दिनुभएको थियो। सचिव सुवेदीले काठ लिलाम बिक्रीको प्रक्रियामा समय लाग्दा समस्या हुने गरेको बताउनुभयो। कार्यक्रममा प्रस्तुत विवरण अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र नेपालका संरक्षण क्षेत्रमध्ये सबैभन्दा ठूलो हो। यसले नेपालको संरक्षण क्षेत्रको करिब 22% भूभाग ओगटेको छ भने गण्डकी प्रदेशका 15 गाउँपालिकाका 87 वडामा फैलिएको छ। यसको क्षेत्रफल गण्डकी प्रदेशको करिब 35% भूभाग बराबर रहेको जनाइएको छ। विक्रम सम्बत 2043 सालमा गान्द्रुकबाट शुरू भएको एकएप अहिले 24 कार्यालय सञ्चालनमा छन्। ती कार्यालयमा 115 कर्मचारी कार्यरत छन्। कार्यक्रममा संरक्षण क्षेत्रबाट हुने आमदानीमा वृद्धि भएको विवरण समेत सार्वजनिक गरिएको थियो। पोखरामा क्रियाशील संचारकर्मी सहभागी कार्यक्रममा वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्य नियन्त्रणका प्रयास र वातावरणीय न्यायका विषयमा छलफल गरिएको थियो। राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। शुक्रबार पोखरा मर्सिङ चोक स्थित सफल ब्याङ्कटमा आयोजित साधारण सभाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष शोभा गौतमले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले सरकार किसान व्यवसाय र उपभोक्ताबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताउनुभयो। समस्या मात्र औल्याउनुभन्दा समाधान खोज्ने सरकारको विकास गर्नुपर्नेमा जोड़ दिँदै उहाँले आधुनिक थोक बजार व्यवस्थित भण्डारण तथा शीतगृह वैज्ञानिक मूल्य प्रणाली सहज ढुवानी र डिजिटल बजार प्रणालीको विकासमा अघि बढ़नुपर्ने बताउनुभयो। पोखरा र गण्डकी प्रदेशको कृषि तथा पर्यटन क्षेत्रलाई एकापसमा जोडेर ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने उहाँको भनाइ थियो। पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज वास्तोलाले गण्डकी प्रदेशको साझा बजारका रूपमा रहेको फलफूल तथा तरकारी बजार राज्यको सम्पत्ति भएको बताउनुभयो। बजारको संरचन र व्यवस्थित सञ्चालनको लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। साधारण सभामा संघका अध्यक्ष दुर्गाप्रसाद कर्णेलले संघको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा फलफूल तथा तरकारी बजारको व्यवस्थापन, व्यवसायका समस्या, कृषि उपजको बजारीकरण, किसानले पाउने मूल्य तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। प्रतिवेदन अनुसार संघ 2060 सालमा तत्कालीन नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई संस्थागत रूपमा अघि बढ़ेको हो। स्थापनाकालदेखि नै संघले फलफूल तथा तरकारी व्यवसायका समस्या समाधानसँगै किसान र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष कर्णेलले बताउनुभयो। व्यवसायको अघितको लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष कर्णेलले आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभयो। साधारण सभामा संघका सदस्य भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव लालप्रसाद ढकालले गर्नुभएको थियो। साधारण सभाले संघका आगामी गतिविधि, कृषि बजारको संरक्षण, व्यवसायका समस्या समाधान तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गन्धर्व गुञ्जन कार्यक्रम हुने भएको छ। यही असोज 10 गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका 83 जना गन्धर्व कलाकार र 3 जना अतिथि कलाकार सहित 86 जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा गन्धर्व कलाकारले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलावा वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व र युवा कलाकार कुशल बेलवासे सहितका कलाकारको प्रस्तुतिमा रमन पाइनेछ। कार्यक्रममा विशेष गरी गन्धर्व समुदायका मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। पोखराको बाटुले चौरी हेम्जा तथा लेखनाथ बडरी क्षेत्रका गन्धर्व कलाकारको प्रस्तुति मौलिक दरबार नृत्य, तल्लो गगन गौडाका गन्धर्व कलाकारको मौलिक झ्यालुरी तथा पुराना प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएका छन्। त्यस्तै सारंगी मादल र बाँसुरीका धुनसँगै युवालाई लक्षित सारंगी वादन तथा गायन प्रस्तुति पनि रहनेछ। गन्धर्व समुदायका मौलिक पुर्ख्यौली गीत तथा घटनाको कर्खा गीतका साथै पछिल्लो भोटेकोशी बाढ़ी पहिरो घटनासँग सम्बन्धित गीत समेत कार्यक्रममा प्रस्तुत गरिनेछ। पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले कार्यक्रमलाई वृहत र प्रभावकारी बनाउने तयारी भइरहेको बताउनुभयो। गन्धर्व समुदायका मौलिक कला, संगीत र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। गन्धर्व कलाकारको प्रतिभा र सारंगीका धुनसँग पोखराको पनि पहिचान जोड़िएको छ। दाहालले भन्नुभएको छ, पोखरा आसपासका कलाकारका हिजो, आज र भोलिका सृजना तथा जीवनका कथालाई बाहिर ल्याएर संरक्षण गर्दै देश तथा प्रदेश स्तरमा पुर्याउने प्रयास हो, उहाँले भन्नुभएको छ। कुलपति प्रतीक्षा सहितको नयाँ नेतृत्व आएपछि पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। कला, संगीत र साहित्यिक उद्गम स्थलका रूपमा पोखराको पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रम सारंगी र गन्धर्व संस्कृतिबाट शुरू गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रम दिउँसो 1 बजे शुरू भई करिब 3 घण्टासम्म सञ्चालन हुनेछ। गन्धर्व जातिको कर्खा, निगुण, रतौली जस्ता गीत समेत प्रस्तुत हुने कार्यक्रममा प्रवेश निशुल्क रहेको सदस्य सचिव दाहालले जनाउनु भएको छ। कार्यक्रमको तयारीमा तीव्रता दिएको उहाँको भनाइ छ। यसका अलावा संचारकर्मी दिपेन्द्र श्रेष्ठको सहजीकरणमा गन्धर्व समुदायका व्यक्तिहरूको सहभागितामा प्यानल डिस्कसन समेत हुने सदस्य सचिव दाहालले खुलाउनु भएको छ। पोखरा महानगरपालिकाबाट प्रतिष्ठानका लागि चालू आर्थिक वर्षमा करिब 1,50,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,30,00,000 रूपियाँ कार्यक्रम सञ्चालनमा 90,20,00,000 रूपियाँ कार्यालय सञ्चालन लगायतका काममा खर्च गर्ने योजना रहेको सदस्य सचिव दाहालले जानकारी दिनुभएको छ। प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलन लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौ।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता, जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर, पुरुष कर्पोरेट दौड 5 किलोमिटर, साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड। स्थान पोखरा रंगशाला, मिति यही असोज 3 गते शनिबार, उपस्थिति बिहान 6 बजे, दौड शुरू हुने समय ठीक 7 बजे। स्मरण रहोस्, उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ। पुनश्च आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856279। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 9834320239, 9008259321, 061581.
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी,
7: के तपाईँ तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, राष्ट्रिय सभाका सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढ़ीको कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद पूजा चौधरीले तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरोटी तथा तारेखमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। कुर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरोटी तथा तारेखमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। अपराधको प्रकृति अनुसार कड़ा सजाय सुनिश्चित गर्न आवश्यक परे कानून संशोधन गर्नुपर्ने उहाँको भनाइ छ। सांसद रूपमेणी कोइरालाले नवलपरासीमा शेरबहादुर विकले खुर्बा प्रहार गरी श्रीमतीको हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो। हरितालिका तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा सजाय दिन माग गर्नुभयो। कोइरालाले कैलालीको धनगढ़ीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा तीन वर्षीय बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले यस्ता घटनामा संलग्न व्यक्तिमाथि सरकारले के कार्यवाही गरिरहेको छ भन्ने प्रश्न उठाउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभयो। सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट आक्रमण भएको दावी गर्दै उहाँले घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसद श्रीकृष्ण प्रसाद अधिकारीले रसुवाका विभिन्न क्षेत्रमा बाढ़ीको कारण सड़क पुल तथा बजारसम्मको आवागमन अवरूद्ध हुँदा स्थानीयवासी खाद्यान्न अभावको जोखिममा परेको विषय उठाउनुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग यथाशीघ्र सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज निफ्टी सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.49 अरब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीको 2,12,00,000 किता शेयर 6.74 अरब करोड़ रूपियाँमा किनबेच भएको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका दुईवटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएको बीबीसीले जनाएको छ। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनाबमा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएको क्षेत्रास्त आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ। यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान गानुको साथै नागरिक पूर्वाधारहरूमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनाबमा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएको खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ यूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाए युरोप संघको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो सहकारी अघि बढ़ाए युरोपेली सामानमा धेरै चर्को भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादो बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो। ओलम्पियन तेक्वान्दो खेलाड़ी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद राखेपाको तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त हुनुभएको छ। यो नियुक्तिसँगै उहाँ राखेपाको 6 दशक लामो इतिहासमा पहिलो महिला निर्देशक बन्नुहुनेछ। राखेपाले उहाँलाई आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेको हो। नवनियुक्त निर्देशक संगीना छनौट पार गरी ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाड़ी हुनुहुन्छ। उहाँले सन् 2004 ग्रीसमा सम्पन्न ओलम्पिक खेलकुदका लागि छनौट चरण पार गर्नुभएको थियो। त्यस्तै एसियाली स्तरको आधिकारिक प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक दिलाउने उहाँ पहिलो नेपाली खेलाड़ी हुनुहुन्छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फ्लाइ दुबई उडान दिगो बनाउन 6 महिनाको योजना आवश्यक भएको मुख्यमन्त्री पाण्डेको भनाई। सरकारवालालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़। वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्यबारे पोखरामा छलफल। एकएपमा यो वर्ष 45 करोड़को कार्यक्रम सञ्चालन हुने। पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व गुञ्जन कार्यक्रम गर्दै 86 कलाकारले प्रस्तुति राख्ने।
राष्ट्रीय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 औं साधारण सभा सम्पन्न आगामी दिनको लागि विभिन्न योजना तय। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण भएको राष्ट्रसंघका विज्ञहरूको भनाई। क्यानाडालाई यूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी। र एन्फा कार्यालयमा सीआईबीको छापा। अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा संगीना वैद्य राखेप। तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-162। उपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध

0: काम ठंडू बाम।
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02

0: 86 17 17.
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33405 98-560-33405।
2: होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार बम
8: शर्मा यामाहा रेजियर
9: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: वर्जर पेन्स
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
11: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
11: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
14: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
15: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
14: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
15: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
14: 24 घण्टा इमर्जेन्सी सेवा
15: सम्पूर्ण ओपिडी सेवा
14: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
15: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
14: रेटिना सम्बन्धी जाँच एवं उपचार
15: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
14: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
15: आँखा छर्केको सिधा पार्ने सर्जरी
14: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
15: लेजर सर्जरी सम्बन्धी सेवा
14: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
15: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
14: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
15: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
14: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
15: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
16: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
14: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-592-19
15: स्वस्थ आँखा स्वच्छ दृष्टि
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: भाई बिग फैन बिग फैन।
1: अरे भाई भाई भाई भाई भाई
2: कति मोबाइलमा झुलेर बसेको
3: अनि के गर्ने त, काम त गर्छु भनेकै हो, केही काम पाइँदैन।
2: हेर केटा, आफूसँग सिप र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ, मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो।
3: ए हो है, त्यसो भए एउटा काम खोज्दै न यार।
2: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार, रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ, त्यही सुन, काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ।
4: हजुर, काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा।
5: नमस्ते, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईंलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ यसै समय तपाईंले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ।
6: आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ।
5: काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नु भएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौ। जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर। हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौ। आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्, तिनैलाई यहाँहरूको माझमा राख्नेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 0615340040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ
7: कालिका पब्लिक कलेजको लागि कर्मचारी आवश्यक परेको छ। कलेज प्रमुख पदका लागि आवेदन आह्वान गरिएको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। कालिका पब्लिक कलेज पोखरा 10 राम बजार कास्कीमा रहेको छ। यदि तपाईँको योग्यता पुग्छ भने तपाईँ आवेदन दिन सक्नुहुनेछ। कालिका पब्लिक कलेजलाई शैक्षिक गुणस्तर, सुशासन, अनुशासन, नव प्रवर्धन र प्रभावकारी व्यवस्थापन मार्फत थप उन्नत तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्न सक्ने दूरदृष्टि, नेतृत्व क्षमता, शैक्षिक अनुभव, अनुसन्धान क्षमता र व्यवस्थापकीय क्षमता भएका योग्य व्यक्तिबाट कलेज प्रमुख पदका लागि आवेदन आह्वान गरिएको छ। यदि यी भनेका कुराहरू तपाईँले पूरा गर्न सक्नुहुन्छ भने तपाईँ पनि यसको लागि क्यापेबल हुनुहुन्छ। तपाईँले पेश गर्नुपर्ने आवश्यक कागजातहरूमा आवेदन पत्र, अध्यावधिक व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र तथा ट्रान्सक्रिप्टका प्रतिलिपिहरू, सम्बन्धित कार्य अनुभव खुल्ने प्रमाणहरू, प्रकाशित अनुसन्धानमूलक लेख, पुस्तक, रिसर्च आर्टिकल्स तथा अन्य शैक्षिक प्रकाशनहरूको विवरण र कलेजको भावी शैक्षिक, प्रशासनिक, आर्थिक तथा संस्थागत विकास सम्बन्धी कम्तीमा 300 शब्दको रणनीतिक योजना पनि तपाईँले पेश गर्नुपर्नेछ। कार्यविधिले तोकेका अन्य आवश्यक कागजातहरू पनि तपाईँले पेश गर्नुपर्नेछ। आवेदक शुल्क ₹2000 लाग्नेछ। आवेदन शुल्क बुझाउनु पर्नेछ भने आवेदन शुल्क फिर्ता हुने छैन। उम्मेद्वारहरूको छनौट तथा मूल्याङ्कन, कलेज प्रमुख छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधिमा तोकिएको प्रक्रिया, आधार र मापदण्ड बमोजिम गरिनेछ। शैक्षिक योग्यता, कार्य अनुभव, अनुसन्धान तथा प्रकाशन नेतृत्व क्षमता, व्यवस्थापकीय क्षमता, रणनीतिक योजना तथा आवश्यकता अनुसार प्रस्तुतिकरण, अन्तर्वार्तालाई समेत मूल्याङ्कनको आधार बनाइनेछ। आवेदन बुझाउने स्थान कालिका पब्लिक कलेज पोखरा 10 राम बजार कास्कीमा तपाईँले आवेदन बुझाउनु पर्नेछ। यदि तपाईँ आवेदन पेश गर्न चाहनुहुन्छ भने इमेल गर्न पनि सक्नुहुनेछ। इमेल गर्नका लागि chief.kpc@gmail.com तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ आफ्नो सम्पूर्ण विवरणहरू। र तपाईँ फोनबाट थप जानकारी लिन चाहनुहुन्छ भने 98562782 फोन गरेर पनि तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। कालिका पब्लिक कलेज पोखरा 10 राम बजारमा अवस्थित रहेको यो कलेजको लागि एकजना योग्य अनुभवी र व्यवस्थापकीय क्षमता भएको कलेज प्रमुख आवश्यक परेको छ। तसर्थ यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क राख्न सक्नुहुनेछ कालिका पब्लिक कलेजमा, जहाँको फोन नम्बर एकचोटि नोट गर्नुहोला। तपाईँले पाउने सेवा सुविधा लगायतका अन्य सम्पूर्ण कुराहरू बुझ्नका लागि तपाईँले फोन गर्नुहोला। नम्बर छ 98562782 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ श्री अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड राम बजार 15 अवस्थित रहेको यो सहकारी संस्थाको लागि कर्मचारी आवश्यक भएको छ। ऋण सहायक एकजना र बजार प्रतिनिधि एकजना गरी दुईजना यो सहकारीको लागि आवश्यक परेको छ। ऋण सहायकका लागि शैक्षिक योग्यता व्यवस्थापन विषयमा +2 वा सोसर उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्प्युटरमा दक्ष तथा बैंक वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा 1 वर्षको अनुभव भएको, साथै ऋण शाखामा रही काम गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ। तलब संस्थाको नियम अनुसार तपाईँले पाउनुहुनेछ। परीक्षाको किसिम अन्तर्वार्ता तथा प्रयोगत्मक दुवै हुनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। त्यसै गरी बजार प्रतिनिधिमा एकजना आवश्यक परेको छ। शैक्षिक योग्यता व्यवस्थापन विषयमा +2 वा सोसर गरेको, अन्य योग्यतामा कम्प्युटरको ज्ञान भएको, अनुभवी एवं स्थानीयलाई विशेष ग्राह्यता दिनेछ। तलब संस्थाको नियम अनुसार उपलब्ध हुनेछ। परीक्षाको किसिम अन्तर्वार्ता तथा प्रयोगत्मक दुवै हुनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मिति 2083 असोज 5 गते सोमबार कार्यालय समयभित्र तपाईँले आवेदन बुझाइसक्नुपर्नेछ। आफ्नै सवारी साधन भएको र 2 पाङ्ग्रे सवारी साधन अनुमति पत्र भएको हुनुपर्नेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ र यो क्राइटेरिया तपाईँलाई मिल्छ भने तपाईँले पक्कै पनि फर्म फिलअप गर्न सक्नुहुनेछ। ऋण सहायक एकजना र बजार प्रतिनिधि एकजना गरी दुईजना कर्मचारी आवश्यक परेको छ अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि, जुन राम बजार पोखरामा अवस्थित रहेको छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने alkapur61@gmail.com तपाईँले इमेल गर्न सक्नुहुनेछ र फोन गर्न चाहनुहुन्छ भने 061435141 र मोबाइल नम्बर 98565454 फोन गरेर तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। कर्मचारी आवश्यक परेको हो दुईजना, ऋण सहायक एकजना र बजार प्रतिनिधि एकजना। श्री अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो आवश्यक परेको छ। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। नम्बर पुनः नोट गर्नुहोला 98565454 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल बीसी मार्ग नदीपुर पोखराका लागि एकजना प्राइमरी लेभलको सोसलका लागि टिचर आवश्यक परेको छ। यदि तपाईँ पढाउन इच्छुक हुनुहुन्छ, त्यसै गरी तपाईँले अध्यापन गराइरहनु भएको छ, तपाईँलाई अनुभव छ भने तपाईँले माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूलमा सम्पर्क गर्न सक्नुहुनेछ। सामाजिक विषयका लागि एकजना टिचर आवश्यक परेको छ, प्राइमरी लेभलका लागि हो। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले स्कूलमा सम्पर्क राख्न सक्नुहुनेछ, जहाँको नम्बर रहेको छ 061570718581176 र मोबाइल नम्बर छ 98660101198 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। अथवा इमेल गर्न चाहनुहुन्छ भने इमेल रहेको छ info@mass.edu.np तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ। यसको लागि तपाईँले इमेल गर्नुहोला अथवा फोन गर्नुहोला। माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूलका लागि एकजना सामाजिक टिचर आवश्यक परेको छ प्राइमरी लेभलको लागि, र तपाईँ थप जानकारी बुझ्नका लागि फोन गर्नुहोला। तपाईँले पाउने स्यालरी अथवा त्यसबाट तपाईँले पाउने सेवा सुविधाहरू सबै कुराका लागि माउन्ट अन्नपूर्णमा एकचोटि फोन गर्नुहोला अथवा तपाईँले स्कूलमा भिजिट गर्न पनि सक्नुहुनेछ। नम्बर पुनः नोट गर्नुहोला 98660101198 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ पोखरा इन्जिनियरिङ कलेजका लागि पनि कर्मचारी आवश्यक परेको छ। यो आर्किटेक्चर डिपार्टमेन्टका लागि एकजना र त्यसै गरी कम्प्युटर आइटी तर्फ एकजना गरी दुईजना स्टाफहरू आवश्यक परेको छ पोखरा इन्जिनियरिङ कलेजका लागि। यदि तपाईँ इच्छुक हुनुहुन्छ र तपाईँको विषय अध्ययन योसँग सम्बन्धित हो भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ पोखरा इन्जिनियरिङ कलेजमा, र यसका लागि तपाईँले फोन गरेर अथवा इमेल गर्न पनि सक्नुहुनेछ। यदि इच्छुक हुनुहुन्छ, तपाईँको योग्यता पुग्छ र तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईँले 061-581-209 अथवा इमेल गर्न पनि सक्नुहुनेछ info@pec.edu.np मा तपाईँले इमेल गर्न पनि सक्नुहुनेछ। यो फिर्की पोखरा 8 रहेको छ। तपाईँले त्यहाँ आफ्नो काम गर्न चाहनु भएको कुनै पनि पदका लागि बायोडाटा पेश गर्न सक्नुहुनेछ, अथवा तपाईँ पोखरा इन्जिनियरिङ कलेज पीईसीमा तपाईँले आफै गएर पनि थप जानकारीहरू बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, टिचर आवश्यक नै परेको छ यहाँ पनि, र इङ्ग्लिस मिडियमको स्कूलको लागि टिचर आवश्यक परेको छ। यसका लागि अरू केही पनि उल्लेख गरिएको छैन। सेकेन्डरीको लागि एकजना, लोअर सेकेन्डरी लेभलको लागि एकजना, त्यसै गरी प्राइमरी लेभलको लागि एकजना आवश्यक परेको छ। नेपाली, म्याथ र इङ्ग्लिस टिचर आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 98066-88637 फोन गरेर तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अन्तिममा रहेको छ, एक प्रतिष्ठित विद्यालयको लागि खाना र बस्नको सुविधा सहित केही स्कूल बस हेल्पर आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने, स्कूल बसमा हेल्पर रहेर काम गर्न चाहनुहुन्छ भने 98-40-29-770 फोन गरेर तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। एक विद्यालयको लागि स्कूल बस हेल्पर आवश्यक परेको छ, तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। नम्बर पुनः नोट गर्नुहोला 98-40-29-770 तपाईँले फोन गर्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, पोखरा पब्लिक स्कूलको लागि कुक हेल्पर आवश्यक परेको छ। पोखरा पब्लिक स्कूल जुन स्वागत नगर चौथेमा अवस्थित रहेको छ, यदि कुक हेल्परमा तपाईँ काम गर्न चाहनुहुन्छ भने पोखरा पब्लिक स्कूलमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 061-50-12-22। त्यसै गरी मोबाइल नम्बर रहेको छ 97-41-78-910-3 तपाईँले फोन गर्न सक्नुहुनेछ। फोन गरेर तपाईँले काम गर्न चाहनु भएको विषयमा विस्तृत जानकारी राख्न सक्नुहुनेछ र तपाईँले पाउने सेवा सुविधाहरूको बारेमा पनि कुरा गर्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइरहेका छौँ। आजको यो अवसर कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला। हामी अर्को हप्ता थप अवसरहरू लिएर यहाँहरूको माझमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि आजको यो श्रृंखलाबाट प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई विशेष आभार व्यक्त गर्दै म कार्यक्रम प्रस्तोता रमेश बाबुलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय सुपर होस्। हवस् त, नमस्ते।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबिएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
4: रङ बहार रङ बहार,
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईंलाई स्वागत छ। म शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा तपाई कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईंलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ एफपीओ हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रम मार्फत जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा 4 दिन शेयर बजार बढ़ेको छ भने 1 दिन भने शेयर बजार घटेको छ। जस अनुसार साताको तेस्रो कारोबारको दिन बुधबार मात्र घटेको बजार अन्य 4 दिन सोमबार, मंगलबार, बिहिबार र आज शुक्रबार भने बढ़ेको हो। जस अनुसार बुधबार मात्र 21.19 अंकले घटेको बजार सोमबार 25.55 अंक, मंगलबार 48.57 अंक, बिहिबार 11.93 अंक र शुक्रबार पनि बढ़ेको थियो। यो साता शेयर बजार बढ़ेसँगै कारोबार रकममा पनि अघिल्ला साताहरूको तुलनामा वृद्धि भएको छ। जस अनुसार बिहिबार 5.49 अर्ब, बुधबार 5.38 अर्ब, मंगलबार 8.29 अर्ब र सोमबार 4.68 अर्ब रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन तपाईँ अहिले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर आईपीओ हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। मुक्तिनाथ क्यापिटल लिमिटेडले 1 अर्ब रूपियाँ बराबरको नयाँ म्युचुअल फण्ड सर्वसाधारणका लागि खुला गरेको छ। क्यापिटलले 10 वर्षीय बन्दमुखी योजना मुक्तिनाथ म्युचुअल फण्ड 2 अन्तर्गत मंगलबारदेखि इकाई निष्कासन तथा बिक्री शुरू गरेको हो। सर्वसाधारण लगानीकर्ताले न्यूनतम 100 इकाईका लागि आवेदन दिनुपर्नेछ। यस अनुसार 1,000 रूपियाँबाटै फण्डमा लगानी शुरू गर्न सकिनेछ। अधिकतम भने 1 करोड़ इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। फण्डमा लगानी गर्न चाहनेले असोज 6 गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा माग अनुसार इकाई बिक्री नभएमा निष्कासनको समय असोज 15 गतेसम्म थप गर्न सकिने बताइएको छ। गुराज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज 2 गते अर्थात आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष 2082-83 सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको 9.5% बोनस शेयर र कर प्रयोजनका लागि 0.5% नगद लाभांश गरी जम्मा 10% लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिने बताइएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा आत्मनिर्भर लघु वित्तको 14.25% बोनस बापतको 1,11,639 किता बोनस शेयर सूचीकृत भएको हो। सूचीकृत पश्चात उक्त कम्पनीको शेयर सम्बन्ध शेयरदैनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोबाट दोस्रो बजारमा कारोबार गर्न पाउनेछन्। कामना सेवा विकास बैंक लिमिटेडको 20 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले बैंकका शेयरधनीलाई चुक्ता पूँजीको 15% नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। सरकारले नेपालको पूँजी बजारलाई सुदृढ आधुनिक र चलायमान बनाउन 21 बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजार सुधारदेखि नयाँ वित्तीय उपकरणको विकास, नेप्से पुनर्संरचना, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार र सेयर कारोबारमा लाग्ने कर व्यवस्थाको पुनरावलोकन विषय कार्ययोजनामा समेटेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083ले पूँजी बजारलाई थप पारदर्शी, प्रविधि मैत्री, लगानी मैत्री र दीर्घकालीन लगानीको आधार बनाउने लक्ष्य लिएको छ। अर्थतन्त्रमा आएको शिथिलता तथा भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिले थप आर्थिक चाप सृजना गरेको सन्दर्भमा सरकारले पूँजी बजारको सुधार तथा पुनरुत्थानका लागि यस्तो कार्ययोजना ल्याएको हो। कालिन्चोका हाइड्रो पावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक इन अवधि आगामी कार्तिक 6 गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरेको साधारण सेयर मध्ये सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लक इन अवधि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार समाप्त हुन लागेको जनाएको छ। नेपाल राष्ट्र बैंकले 50 रूपियाँ दरको नयाँ बैंक नोट चलन सन्धिमा ल्याउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटमा समावेश सुरक्षा विशेषता सहितको विवरण सार्वजनिक गरेको हो। नयाँ नोटमा सर्वसाधारणले सहजै पहिचान गर्न सक्ने विभिन्न सुरक्षा विशेषता राखेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले नयाँ नोट चलन सन्धिमा आएपछि यसअघि जारी गरिएका 50 रूपियाँ दरका नोट पनि यथावत रूपमा चलन चल्तीमै रहने स्पष्ट पारेको छ। अवश्य नै गतिविधिहरू सहित आजलाई सेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सेयर बजारको अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि विदा हुन्छु। नमस्कार।
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कर छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
6: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0279।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: चमक मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला
0: ज्ञान मसला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही असोज 16 गते शुक्र
11: फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने

0: 82 66 र 553 834।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेन्स

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
7: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9844667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: रंग बहार
7: वर्जर सँगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
6: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
6: वर्जर पेन्ट

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेंट।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
13: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
17: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
18: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियर सँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सब प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवा उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536। मोबाइल 9956600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
10: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार आजको पास त उतै होला हुन्छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालौँ
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: बनाउनु होस् सँगै दौडौ स्वस्थ बनाऊ
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको मुख्य आकर्षणमा कर्पोरेट महिला पुरुष दौड प्रतियोगिता जस अन्तर्गत महिला कर्पोरेट दौड 3 किलोमिटर पुरुष कर्पोरेट दौड 5 किलोमिटर साथै पोखरा महानगरपालिका वडा नम्बर 10 का आमा समूहहरूको 3 किलोमिटर दौड स्थान पोखरा रंगशाला मिति यही असोज 3 गते शनिबार उपस्थिति बिहान 6 बजे दौड शुरू हुने समय ठीक 7 बजे स्मरण रहोस् उक्त दौड प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर 10 को सहकार्यमा हुने जानकारी गराइन्छ आमा समूह दौड बाहेक अन्य धावकहरूले एक दिन अगाडि सचिवालय पोखरा 4 गैरापाटन पुगेर चिप्स लिन अनुरोध गरिन्छ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री सोडिम वाग्लेको दिल्ली भ्रमणका क्रममा बाढ़ीपछिको पुननिर्माणमा भारतीय सहायताबारे छलफल भएको एक अधिकारीको भनाई।
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठूलो हामीलाई सपोर्ट चाहिन्छ। इन्डियन गभर्मेन्टको साथै जस्तो भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउँदै
0: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
2: धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति गाह्रै नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कयौंको मृत्यु। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा 5 प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ। घटनामा 70 भन्दा बढ़ी मानिस घाइते भएका बताइएको छ। शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाड जिल्लाका प्रहरी अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो। त्यसक्रममा एक आक्रमणकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी केरोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौं। कोहाड जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी केरोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मीनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 किशोर हिरासतमा मृत भेटिएसँगै उक्त शहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। शुरूमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि शव परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढ़ेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनैतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूसले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरूद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ़दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्नेबारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: अर्थमन्त्री सोडिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्ष अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौं।
1: अहिलेको भ्रमणको प्रमुख उद्देश्य भनेको भोटेको सीमा गएको जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्मेन्टले उपलब्ध गराएको सहायता, जुन राहत सामग्री र रेस्क्यूमा हामीलाई गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीले सपोर्ट चाहिन्छ। इन्डिया गभर्मेन्टको सधैँ जस्तो गरेर त्यसलाई स्पेसी सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउने।
0: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
1: भारत सरकार यसको लागि आफूले स्वागत सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले स्वागत सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर चाहिँ हामीले पनि एउटा फिगर यति हो भन्ने भन्न सक्नुलाई हामी आरडिएनएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि तपाईँसँग थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
0: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको एक अर्ब डलर मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्? उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिश गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिश भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिश भएकाहरूको नाम पढेर सुनाएका थिए।
4: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाक्षी राणा ओमान, श्री चुरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलंका, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
0: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस शुरू भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिमपहिरोका कारण आएको बाढ़ीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
2: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा, त्यस्तै गरिकन पङ्कर ग्लेसियर भनेर मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मनिटरिङ गर्दै आइरहेका छौँ।
5: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
2: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ। हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ, डीएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले डर्टी वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन। यो चाहिँ स्नो रक एण्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
5: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो त्यसो भए।
2: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
5: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो।
2: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्ज भनेर जुन एउटा ढिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ। कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वात्त घट्छ होइन बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो त्यसलाई पनि हामीले हेर्नुपर्छ।
5: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ
2: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुन सक्छ तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ आइसहरू पग्लिन थाल्छ त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
5: जमेर ढिक्का भएर बसेको
2: हजुर हजुर त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ टु मच वाटर भनेर भन्छौँ होइन पानी बढी हुन्छ र तल बाढी आउँछ त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ जो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
0: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम बीबीसी नेपाली .com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनाहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
3: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढ़ेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
2: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रो गिएफ्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फ्लाइ दुबई उडान दिगो बनाउन 6 महिनाको योजना आवश्यक भएको मुख्यमन्त्री पाण्डेको भनाई, सरकारवालालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़। वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्यबारे पोखरामा छलफल, एक यापमा यो वर्ष 45 करोड़को कार्यक्रम सञ्चालन हुने। फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग, जनप्रतिनिधिको कार्यकाल 2 महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान। माथिल्लो त्रिशुली 1 को टनेलमा थप 7 सब फेला, खोज तथा उद्धार कार्य जारी। पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व गुञ्जन कार्यक्रम गर्दै 86 कलाकारले प्रस्तुति राख्ने। राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 औं साधारण सभा सम्पन्न, आगामी दिनको लागि विभिन्न योजना तय। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण भएको राष्ट्रसंघका विज्ञहरूको भनाई, क्यानाडालाई यूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी र एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा। पोखरामा आयोजित मीडिया फुटसलको उपाधिका लागि एनएसएफ गण्डकी र एफएनजे बागलुङले प्रतिस्पर्धा गर्ने। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू हुन लागेको फ्लाइ दुबईको अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन कम्तीमा 6 महिनाको योजना बनाएर अघि बढ़नुपर्ने बताउनु भएको छ। उहाँले उडानको दिगो बनाएको लागि सम्बन्धित सबै सरकारवालालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विश्व पर्यटन दिवस सेप्टेम्बर 27 तथा सेप्टेम्बर 23 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले शुरू गर्न लागेको अन्तर्राष्ट्रिय उडानलाई स्वागत गर्दै नियमित तथा स्थायी सञ्चालनको लागि गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा पोखरामा भएको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायी, पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा तथा लेखनाथका उद्योग वाणिज्य संघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिले अन्तर्राष्ट्रिय उडानलाई नियमित र दिगो बनाउन आवश्यक सुझाव दिनुभएको थियो। कार्यक्रममा सहभागीले विदेश यात्रा गर्दा सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न आग्रह गरेका छन्। पोखराबाट अन्तर्राष्ट्रिय उडानको माग र यात्रुको चाप बढ़ाउन निजी क्षेत्र, पर्यटन व्यवसाय तथा सर्वसाधारणको समेत भूमिका महत्वपूर्ण हुने उहाँहरूको भनाइ थियो। गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरूङले फ्लाइ दुबईको उडानलाई गण्डकी प्रदेशकै अभियानका रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली पोखरा आउन आतुर रहेको उल्लेख गर्दै उडानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष शोभा गौतमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्र सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष जानुका पराजुली अधिकारीले फ्लाइ दुबईको उडान सफल बनाउन संघका तर्फबाट आवश्यक सबै प्रकारको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखराबाट फ्लाइ दुबईले सेप्टेम्बर 23 अन्तर्राष्ट्रिय उडान शुरू गर्ने तयारी गरेको छ। उडानलाई स्वागतसँगै दीर्घकालीन रूपमा निरन्तरता दिन सरकारवाला पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन्। प्रधानमन्त्री पालेन्द्र शाहले जेएनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफै उदाहरण बनेर आफ्नै पुस्ताको लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढ़ेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो। यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अप्नाउने र पुराना तथा व्यावहारिक सोच त्याग्न सुझाव दिनुभयो। साथै राजनीतिलाई पेशा नबनाई आमदानीको छुट्टी व्यवसायका आधार खडार गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, राजनीतिलाई कमाउने माध्यम बनाउनु हुँदैन, त्यसैले सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ। सांसदको भूमिका सकिएपछि तपाईँहरूलाई अब आमदानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टी व्यवसाय पनि शुरू गर्नुहोस्। अन्तर्क्रियामा सहभागी जेएनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँहरूले जेएनजी आन्दोलनका शहीद र घाइते, जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानून निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्री समक्ष राख्नुभएको थियो। अन्तर्क्रियामा सांसदहरू बब्लु गुप्ता, किमा विक, पुष्प कुमारी चौधरी, श्रद्धा कुंवर छेत्री, स्मृति सेन्चुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरूषोत्तम शुभ प्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो। निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अगाडि बढ़ाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियम अनुसार नै आयोगले तयारी गरिरहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल दुई महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ। नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ, सरकारलाई भन्न मात्रै बाँकी छ। उहाँले भन्नुभयो, अहिले मतदाता नामावली अध्यावधिको काम भइरहेको छ। वर्षमा दुईपटक अध्यावधि हुन्छ। उहाँले फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुनः अध्यावधि गरी मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ। स्थानीय तह निर्वाचन ऐन 2073 परिच्छेद 2(1) अनुसार गाउँसभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा दुई महिना अघि गर्नुपर्ने उल्लेख छ, जसमा भनिएको छ सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ। यसअगाडि 2079 वैशाख 30 गते एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। ऐन अनुसार फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गराउनुपर्ने हुन्छ। संविधान अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल 5 वर्षको हुनेछ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले नेपालको संविधानले परिकल्पना गरेको संघीयताको पूर्ण कार्यान्वयनको लागि अग्रसरता लिन सरकारलाई सुझाव दिनुभएको छ। बैठकमा प्रादेशिक सरोकार विषयमा दलीय अवधारणा राख्दै सदस्यहरूले अधिकार र कानून बिना प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने भएकोले प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्न आग्रह गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालका मोहम्मद खालिदले संघीयताको सुदृढीकरणमा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले कार्य गर्न नसकेको बताउनुभयो। संविधानको अनुसूची 5 उल्लेख भए अनुसार संघ सरकारबाट अति आवश्यक कानून निर्माण गरिएन, प्रहरी समायोजन भएन, प्रशासनिक संरचना हस्तान्तरण भएनन्, आवश्यकता अनुसार प्रदेशलाई कर्मचारीको व्यवस्थापन भएन। उहाँले भन्नुभयो, नेपाली कम्युनिष्ट पार्टी नेकपाका उर्मिला अर्यालले मधेस प्रदेशका नागरिकले संघ प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासबाट सुशासन र विकास कार्य पर्खिरहेको उल्लेख गर्दै तत्काल त्यसतर्फ उचित कदम चाल्न सुझाव दिनुभयो। सुकुम्बासी, मुसहर, दुसाद लगायत समुदायले नागरिकता पाउन कठिनाई भोगिरहेका छन्। महिला, आदिवासी, जनजाति र दलितलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, उहाँले भन्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका रोशनी मेचेले नेपालको संविधानले संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको त्रिगुणात्मक सम्बन्धको परिकल्पना गरेको उल्लेख गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि अधिकारको अस्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आधारभूत कानूनको अभावको कारण जनताले सेवा सुविधा पाउन नसकेको बताउनुभयो। नेकपाका सुरेश आले मगरले गण्डकी प्रदेशको ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्धनबाट समृद्धि हासिल गर्ने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँले उपल्लो मुस्ताङ क्षेत्रमा रहेको युरेनियमको विस्तृत अन्वेषण गर्न आग्रह गर्नुभयो। एमालेका मीनासेन गखालले प्रदेश र स्थानीय सरकारलाई सक्षम बनाउन संघीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। एमालेका रेखा कुमारी झाले मधेसका 72% घरधुरी अझै पनि चापाकलको पानी खान बाध्य भएको भन्दै तत्काल स्वच्छ पिउने पानी वितरणको प्रबन्ध गर्न सरकारलाई सुझाव दिनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकेपले चालू आर्थिक वर्ष 83-84 करिब 45 करोड़ रूपियाँ बराबरका कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी अन्तर्गतको एकेपले शुक्रबार पोखरामा आयोजना गरेको मीडिया इन्गेजमेन्ट फर वाइल्ड लाइफ क्राइम कन्ट्रोल एण्ड इन्भाइरोमेन्टल जस्टिस कार्यक्रममा आयोजना प्रमुख डाक्टर रविन कडरियाले बोर्डबाट प्रक्रिया पूरा गरी स्वीकृत भएका कार्यक्रम कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो। उहाँका अनुसार एकेएफले आफ्नो आमदानीको आधारमा वार्षिक बजेट निर्माण गर्दै आएको छ। गत वर्ष अपेक्षा गरिएभन्दा बढ़ी आमदानी भएकोले यस वर्ष पनि सोही आधारमा कार्यक्रम तथा बजेट तय गरिएको उहाँले बताउनु भएको छ। एकेएफ प्रमुख कडरियाले संरक्षण क्षेत्रभित्र रहेका सबै होटल निगरानीमा रहेको जानकारी दिँदै अवैधानिक रूपमा सञ्चालित केही होटल हटाइसकिएको बताउनुभयो। विगतमा 200 भन्दा बढ़ी होटल एकेपमा दर्ता भए पनि स्पष्ट नीति नहुँदा समस्या देखिएको उहाँको भनाइ छ। यसका लागि कार्यविधि तयार गरी पेश गरिएको र स्वीकृत भएपछि कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभएको छ। संरक्षण क्षेत्रभित्र रहेका ढुङ्गा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थ बाहिर निकालेर स्थानीय तहको आमदानीको स्रोत बनाउनुपर्ने माग स्थानीय सरकारबाट आएको पनि कडरियाले बताउनु भएको छ। तर संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्ने भएकोले यस विषयमा स्पष्ट नीतिगत निर्णय आवश्यक रहेको उहाँले बताउनु भएको छ। एकेएफले पर्यटन शुल्कबाट संकलित रकम खानेपानी, सिंचाई, पर्यटन पूर्वाधार, पदमार्ग, पुल तथा साना विकास आयोजनामा खर्च गर्दै आएको छ। बजेट निर्माणका क्रममा वडाध्यक्ष तथा गाउँपालिकासँग समन्वय गर्ने गरिएको पनि कडरियाले बताउनु भएको छ। आगामी दिनमा पर्यावरणीय पर्यटनलाई व्यवस्थित गर्दै स्थानीय समुदायलाई जड़ीबुटीको दिगो संकलन, प्राकृतिक स्रोत संरक्षण र आय आर्जनसँग जोड़ने कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनु भएको छ। कार्यक्रममा डाक्टर कडरियासहित गण्डकीको वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पुणेश्वर सुवेदी र एक्याबका संरक्षण अधिकृत राजन प्रसाद पौडेलले पनि प्रस्तुति दिनुभएको थियो। सचिव सुवेदीले काठ लिलाम बिक्रीको प्रक्रियामा समय लाग्दा समस्या हुने गरेको बताउनुभयो। कार्यक्रममा प्रस्तुत विवरण अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र नेपालका संरक्षण क्षेत्रमध्ये सबैभन्दा ठूलो हो। यसले नेपालको संरक्षण क्षेत्रको करिब 22% भूभाग ओगटेको छ भने गण्डकी प्रदेशका 15 गाउँपालिकाका 87 वडामा फैलिएको छ। यसको क्षेत्रफल गण्डकी प्रदेशको करिब 35% भूभाग बराबर रहेको जनाइएको छ। विक्रमसम्म 2043 सालमा घान्द्रुकबाट शुरू भएको एकाएफका अहिले 24 वटा कार्यालय सञ्चालनमा छन्। ती कार्यालयमा 115 जना कर्मचारी कार्यरत छन्। कार्यक्रममा संरक्षण क्षेत्रबाट हुने आमदानीमा वृद्धि भएको विवरण समेत सार्वजनिक गरिएको थियो। पोखरामा क्रियाशील संचारकर्मी सहभागी कार्यक्रममा वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्य नियन्त्रणका प्रयास र वातावरणीय न्यायका विषयमा छलफल गरिएको थियो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यका क्रममा थप 7 वटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिर 3 टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअगाडि 6 वटा शव फेला परेको थियो। 12:05 बजेको अपडेटमा उल्लेखित ती शवसहित खोजीका क्रममा थप 7 वटा शव फेला पारी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढ़ाइरहेको छ। राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। शुक्रबार पोखरा मरसिंह चोक स्थित सफल ब्याङ्कवेटमा आयोजित साधारण सभाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले सरकार किसान व्यवसाय र उपभोक्ताबीच सहकारी तथा समन्वय आवश्यक रहेको बताउनुभयो। समस्या मात्र औल्याउने भन्दा समाधान खोज्ने संस्कारको विकास गर्नुपर्नेमा जोड़ दिँदै उहाँले आधुनिक थोक बजार व्यवस्थित भण्डारण तथा शीतगृह वैज्ञानिक मूल्य प्रणाली सहज ढुवानी र डिजिटल बजार प्रणालीको विकासमा अघि बढ़नुपर्ने बताउनुभयो। पोखरा र गण्डकी प्रदेशको कृषि तथा पर्यटन क्षेत्रलाई एकाबसमा जोडेर ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने उहाँको भनाइ थियो। पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष ओमराज बास्तोलाले गण्डकी प्रदेशको साझा बजारका रूपमा रहेको फलफूल तथा तरकारी बजार राज्यको सम्पत्ति भएको बताउनुभयो। बजारको संरक्षण र व्यवस्थित सञ्चालनको लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। साधारण सभामा संघका अध्यक्ष दुर्गा प्रसाद कणेलले संघको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा फलफूल तथा तरकारी बजारको व्यवस्थापन, व्यवसायका समस्या, कृषि उपजको बजारीकरण, किसानले पाउने मूल्य तथा उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। प्रतिवेदन अनुसार संघ 2060 सालमा तत्कालीन नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई संस्थागत रूपमा अघि बढ़ेको हो। स्थापनाकालदेखि संघले फलफूल तथा तरकारी व्यवसायका समस्या समाधानसँगै किसान र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष कणेलले बताउनु भएको छ। व्यवसायको हितको लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष कणेलले आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा संघका कोषाध्यक्ष भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव लालप्रसाद ढकालले गर्नुभएको थियो। साधारण सभाले संघका आगामी गतिविधि, कृषि बजारको संरक्षण, व्यवसायका समस्या समाधान तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गन्धर्व गुञ्जन कार्यक्रम हुने भएको छ। यही असोज 10 गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका 83 जना गन्धर्व कलाकार र 3 जना अधिकार सहित 86 जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलावा वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व र युवा कलाकार कुशल बेलवासी सहितका कलाकारको प्रस्तुतिमा रम्न पाइनेछ। कार्यक्रममा विशेष गरी गन्धर्व समुदायको मौलिक कला तथा संस्कृतिका प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। पोखराको बाटुलेचौर हेम्जा तथा लेखनाथ बडहरी क्षेत्रका गन्धर्व कलाकारको प्रस्तुति, मौलिक तरवार नृत्य, तल्लो गगन गौडाका गन्धर्व कलाकारको मौलिक झ्याउरी तथा पुराना प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएका छन्। त्यस्तै सारंगी मादल र बाँसुरीका धुनसँगै युवाला लक्षित सारंगी वादन तथा गायन प्रस्तुति पनि रहनेछ। गन्धर्व समुदायका मौलिक पुर्ख्यौली गीत तथा घटनाको कर्खा गीतका साथै पछिल्लो भोटेगोसी बाढ़ी पहिरो घटनासँग सम्बन्धित गीत समेत कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले कार्यक्रमलाई वृहत र प्रभावकारी बनाउने तयारी भइरहेको बताउनुभयो। गन्धर्व समुदायका मौलिक कला, संगीत र प्रतिभालाई एउटै मंचमा प्रस्तुत गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइरहेको छ। कुलपति प्रतीक्षा सहितको नयाँ नेतृत्व आएपछि पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। कला, संगीत र साहित्यको उद्गम स्थलका रूपमा पोखराको पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रम सारंगी र गन्धर्व संस्कृतिबाट शुरू गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रम दिउँसो एक बजे शुरू भई करिब तीन घण्टासम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रवेश निशुल्क रहेको सदस्य सचिव दाहालले जनाउनु भएको छ। कार्यक्रमको तयारीमा तीव्रता दिइएको उहाँको भनाइ छ। पोखरा महानगरपालिकाबाट प्रतिष्ठानको लागि चालू आर्थिक वर्षमा करिब 1,50,00,000 रूपियाँ बजेट विनियोजित भएकोमा 1,30,00,000 रूपियाँ काम कार्यक्रम सञ्चालनमा र 20,00,000 रूपियाँ कार्यालय सञ्चालन लगायतका काममा खर्च गर्ने योजना रहेको सदस्य सचिव दाहालले जानकारी दिनुभएको छ। प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलन लगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 9856279।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
6: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061450424, 9804846625।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426, 537526।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अनुबन्ध हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय सभाका सांसदहरूले बलात्कार तथा हत्या, महिला हिंसा, सर्वोच्च अदालतमा भएको तोडफोड तथा बाढ़ीको कारण प्रभावित नागरिक अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद पूजा चौधरीले 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरोटी तथा तारेकमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। कुर अपराधमा संलग्न व्यक्तिलाई सामान्य धरोटी तथा तारेकमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। अपराधको प्रकृति अनुसार कड़ा सजाय सुनिश्चित गर्न आवश्यक परे कानून संशोधन गर्नुपर्ने उहाँको भनाइ छ। सांसद रूक्मिणी गोइरालाले नवलपरासीमा शेरबहादुर विकले कृपा प्रहार गरी श्रीमतीको हत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभयो। हरितालिका तीजको व्रत बसेकी श्रीमतीको हत्या भएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा सजाय दिन माग गर्नुभयो। कोइरालाले कैलालीको धनगढ़ीमा प्रहरी जवानमाथि महिलालाई बलात्कार गरेको आरोप तथा 3 वर्षीय बालिकामाथि भएको बलात्कार र हत्याको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले यस्ता घटनामा संलग्न व्यक्तिमाथि सरकारले के कार्यवाही गरिरहेको छ भन्ने प्रश्न उठाउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभयो। सर्वोच्च अदालतमा नियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट आक्रमण भएको दावी गर्दै उहाँले घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसद श्रीकृष्ण प्रसाद अधिकारीले रसुवाका विभिन्न क्षेत्रमा बाढ़ीको कारण सड़क, पुल तथा बजारसम्मको आवागमन अवरूद्ध हुँदा स्थानीयवासी खाद्यान्न अभावको जोखिममा परेको विषय उठाउनु भएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ। 13 परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको 67 स्थापना दिवसको अवसरमा बखरा 14 काजी पोखरीमा कार्यक्रम गरिएको हो। जलेश्वर आमा समूह र प्रगतिशील टुल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो। समुदायमा परिवार नियोजनको सेवाबारे जानकारी दिने र महिलासँग सम्बन्धित स्वास्थ्य समस्याबारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिद्धेलले जानकारी दिनुभएको छ। कार्यक्रम उद्घाटन पोखरा 14 वडाध्यक्ष बोधबहादुर कार्कीले गर्नुभएको थियो। कार्यक्रममा उहाँले मानिसको जीवनको लागि स्वास्थ्य सबैभन्दा बढ़ी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका विशेषज्ञ सदस्य डाक्टर लक्ष्मी पौडेल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सूरज चौधरीले सहजीकरण गर्नुभएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गर्नुभएको थियो। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 22.85 अङ्कले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.49 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड़ किता शेयर 6.74 अर्ब रूपियाँमा किनबेच भएको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका 2 आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेको बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएको बीबीसीले जनाएको छ। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनाबमा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएको क्षेत्रवास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ। यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान जानुको साथै नागरिक पूर्वाधारमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरिएको थियो। उसले मिनाबमा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएको खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ युको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाई युरोपसँगको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो सहकार्य अघि बढ़ाए युरोपेली सामानमा धेरै चर्को भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई हास्यास्पद भनी टिप्पणी गर्नुभएको छ। ट्रम्पको चेतावनी युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेनले स्ट्रासबर्गमा युरोपेली संसदमा आफ्नो वार्षिक स्टेट अफ द युनियन सम्बोधनका क्रममा क्यानाडालाई युको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि सारेपछि आएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय 7 बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ।
तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो। ओलम्पियन तेक्वान्डो खेलाड़ी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त हुनुभएको छ। यो नियुक्तिसँगै उहाँ राखेपको छ दशक लामो इतिहासमा पहिलो महिला निर्देशक बन्नुभएको छ। राखेपले उहाँलाई आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरेको हो। नवनियुक्त निर्देशक संगीना छनौट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाड़ी हुनुहुन्छ। उहाँले सन् 2004 ग्रीसमा सम्पन्न ओलम्पिक खेलकुदका लागि छनौट चरण पार गर्नुभएको थियो। कल्प मीडिया मल्टीपर्पज प्रणालीद्वारा आयोजित नयाँ लिपिको गण्डकी प्रदेश स्तरीय मीडिया फुटसल प्रतियोगिता 2083 को फाइनलमा नेपाल खेलकुद पत्रकार मंच एनएसएएफ गण्डकी र नेपाल पत्रकार महासंघ एफएनजे बागलुङबीच प्रतिस्पर्धा हुने भएको छ। पोखरा रंगशालाको मल्टीपर्पज हलमा शुक्रबारदेखि शुरू भएको मीडिया कपमा एनएसएएफ र बागलुङले समान 7 अंकका साथ फाइनलमा पुगेका हुन्। लिकम नकआउटको अवधारणमा खेलाइएको प्रतियोगितामा गण्डकीले आयोजक नयाँ लिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेको थियो। अर्को खेलमा बागलुङसँग बराबरी खेलेपछि 7 अंक प्राप्त गर्दै फाइनलमा पुगेको हो। यता बागलुङले पनि लेखनाथ पत्रकार मञ्च र आयोजकलाई हराउँदै गण्डकीसँग बराबरी खेलेपछि समान 7 अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो। फाइनल प्रतिस्पर्धा शनिबार दिउँसो 1 बजेदेखि शुरू हुने आयोजक कल्प मीडियाका अध्यक्ष सुरज श्रेष्ठले बताउनु भएको छ। यसअगाडि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले पत्रकार र आबद्ध संस्थाहरूबीच एकता र पेशागत सम्बन्ध सुधारमा खेल महत्वपूर्ण माध्यम बन्ने धारणा राख्नु भएको थियो। प्रतियोगिताको विजेता टोलीले 50,000 रूपियाँ सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद 30,000 रूपियाँ सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ। पोखरा महानगरपालिका वडा नम्बर 22 पुम्दी बुम्दीमा असोज 24 गते आयोजना हुने पर्वतीय दौड़ प्रतियोगिता 2083 सहभागी हुन चाहने धावकको लागि अनलाइन दर्ता फारम खुल्ला भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकले pokraclick.com गएर अनलाइन मार्फत फारम भर्न सक्ने प्रतियोगिताका संयोजक दिननाथ वराले जानकारी दिनुभएको छ। प्रतियोगितामा विदेशी धावकसहित बढ़ीमा 300 जनालाई सहभागी गराइने उहाँले बताउनुभएको छ। संयोजक बरालले अन्य दौड़ प्रतियोगिता भन्दा पुम्दी बुम्दी पर्वतीय दौड़ केही फरक रहेको पनि उल्लेख गर्नुभएको छ। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फ्लाइ दुवै उडान दिगो बनाउन 6 महिनाको योजना आवश्यक भएको मुख्यमन्त्री पाण्डेको भनाई। सरकारवालाहरूलाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड़। वन्यजन्तु अपराधको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिदृश्यबारे पोखरामा छलफल। एक एपमा यो वर्ष 45 करोड़को कार्यक्रम सञ्चालन हुने। फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग। जनप्रतिनिधिको कार्यकाल 2 महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान। माथिल्लो त्रिशुली 1 को टनेलमा थप 7 सब फेला। खोज तथा उद्धार कार्य जारी। पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व गुञ्जन कार्यक्रम गर्दै 86 कलाकारले प्रस्तुति राख्ने। राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसाय संघ कास्कीको 23 साधारण सभा सम्पन्न। आगामी दिनका लागि विभिन्न योजना तय। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण भएको राष्ट्रसंघका विज्ञहरूको भनाई। क्यानाडालाई यूयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी। र एन्फा कार्यालयमा सीआईबीको छापा। अनुसन्धानको लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा। पोखरामा आयोजित मीडिया फुटसलको उपाधिका लागि एनएसएफ गण्डकी र एफएनजे बागलुङले प्रतिस्पर्धा गर्ने। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंग अनुहोस्ता लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेन
2: परे टकिए नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648 572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनु चाहिँ डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने

0: पोखरा फोन 0161 587 266 र 5538 34।
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526 483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
9: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाको ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
8: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
9: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
8: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाको ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
9: फोन 530-815,
8: 530-815।
9: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
11: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
12: जल जमिन जंगल

0: पानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: रंग बहार रंग बहार,
8: वर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर,
7: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: वर्जर पेन्ट्स

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।